0: ची संचालन नेपाल के पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी नासिम पाप काठमांडू
1: विषादी को सुरक्षित प्रयोग संबंध में कृषक व्यवसायी जरूरी सूचना जीवनाशक विषादी विष हो औषधि होइन यसर्थ जीवनाशक विषादी को सुरक्षित प्रयोग का लागि सबै सचेत बनाओ जीवनाशक विषादी को प्रयोगकर्ता ने सूचक पत्र तथा पर्चा में लेखिएको विवरण को अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रा में सुरक्षित तवरले प्रयोग गरौ विषादी प्रयोग पछि पर्खनु पर्ने अवधि को पालना गरौ
2: अत्यधिक विषादी को अवशेष राखी उत्पादन तथा बिक्री गरेन जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचीबद्ध छन्
1: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन् अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: काया कैरनमा अब खबरको सिलसिला सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट असफल गराउने रणनीति सहित विपक्षी दलहरूले आफूटै अध्यादेश अस्वीकृत गर्ने सूचना संघीय संसदका दुवै सदनमा दर्ता गराएपछि सत्तापक्ष कानूनी र राजनीतिक दबावमा परेको छ विपक्षी दलहरू एमाले 8 नेकपाले 4 र कांग्रेसले 2 अध्यादेश अस्वीकृत गर्ने सूचना हिजो दर्ता गराएका हुन् अध्यादेशमा अस्वीकृत भए पनि प्रधान न्यायाधीश सिफारिश र खारेज भएका नियुक्ति फिर्ता हुने छैनन् नयाँ नियुक्ति भने पुरानै कानून अनुसार हुनेछ अध्यादेश निष्क्रिय भएमा राष्ट्रपतिले प्रतिनिधि सभामा करिब 2/3 पाए पनि राष्ट्रिय सभामा उसको उपस्थिति शून्य रहेकाले जे मन लाग्यो त्यही गर्न पाइँदैन भन्ने सन्देश मिल्ने कानूनविदहरूको भनाई छ संविधानको धारा 114 उपधारा 2 खण्ड क अनुसार सरकारले ल्याएको अध्यादेश संघीय संसदमा दुवै सदनबाट स्वीकार हुनुपर्नेछ दुई मध्ये कुनै एक सदनले मात्र अस्वीकृत गरे पनि अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था रहेको खबर कान्तिपुरले छापेको छ यसैबीच विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाब खोज्दै अवरोध गरेपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रभावित बनेको छ नीति तथा कार्यक्रममाथिको छलफल र जवाबका लागि हिजो बिहान 11:30 बजेदेखि शुरू भएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने भन्दै विपक्षीको अडानसहितको अवरोधका कारण प्रभावित भएको हो अर्को बैठक आज बिहान 11 बजे बोलाइएको छ सभामुखले आजको लागि नीति तथा कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीको जवाब तोक्नु भएको खबर नयाँ पत्रिकाले लेखेको छ
5: सरकारले आफ्नो चुनावी भाषा अनुसार नै मन्त्री परिषद संख्या घटाएको छ प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउनु भन्दै सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 कायम गरेको छ सरकारले अर्थ गृह परराष्ट्र रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ त्यसै गरी उद्योग वाणिज्य तथा आपूर्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन् सरकारले शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्धन सम्बन्धी कार्यलाई हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय गठन गरेको छ अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ अब शिक्षा तथा खेलकुद मन्त्रालय संचार मन्त्रालय युवा श्रम तथा रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन् त्यसै गरी महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यालय अब भने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाडिएको छ यस्तै सरकारले निजामती

0: कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकाल्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा र राजनैतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ।
1: अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्ष 2083-84 को बजेटको तयारी गरिरहेको समयमा यसपटक नयाँ अभ्यास देखिएको छ। मन्त्रालयले करका दर सार्वजनिक नगरी अर्थ सम्बन्धी विभिन्न ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। विशेष गरी राजस्व अनुसन्धान विभाग खारेजीका लागि त्यसको अधिकार क्षेत्रको बाँडफाँड टुङ्गो लगाउने मस्यौदा ल्याएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले सूचना निकालेर अर्थ सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि 7 दिनभित्र सुझाव सर्वसाधारण निजी क्षेत्र र सरकारवालासँग मागेको हो। अर्थमन्त्री स्तरीय निर्णय तथा उच्चस्तरीय आर्थिक सुधार सुझाव आएको प्रतिवेदनले सार्वजनिक कार्यमा समय र लागत बढ़ाउने, प्रशासनिक व्यवरोपण सृजना गर्ने तथा संरचनागत जटिलता ल्याउने कानून संशोधन वा खारेज गर्न सुझाव दिएको आधारमा विधेयक तयार गरेको मन्त्रालयले उल्लेख गरेको खबर नयाँ पत्रिकाले लेखेको छ। यसैबीच अर्थमन्त्री सोरेन वाग्लीले आउँदो बजेटमा सुशासनदेखि कि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत 5 क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। डिजिटाइजेशन मार्फत सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्त गरिने उहाँको भनाइरहेको खबर कान्तिपुरले लेखेको छ। कैरनमा सरकारको नीति तथा कार्यक्रम र आउँदो बजेटबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

योजनाले विलास समृद्धि योजना योजना साथमा प्रतिफल हातमा यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना दुईको छिटोमा जेठ 1 गतेसम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।

0: خوشی گبر ایشون بیز رویا گر زمزا خوشی گبر پوری بچت دورے قیدہ بیمہ کاچن فائدے فائدہ बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड साबिकको राष्ट्रीय बीमा संस्थान
1: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगाए अन्य घरेलू सामान घर लेने तो है ना सफाई पर ही भरोसा रहेगा और ऐसे बेचारे को पानी लग सके कुछ बेटर अप्लायंसेस बेचारे को पानी लग सके
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विपक्षी दलद्वारा आठवटै अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता सत्तापक्षी दबावमा प्रधानमन्त्री खुद्दै संसदमा हिजो दिनभर गलफत्ती आजलाई टोकियो नीति कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीको जवाब संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम राजनीति गरे कर्मचारीको जागिर जाने सरकारको चेतावनी बजेट अगावै करका दर बाहेक आर्थिक ऐन संशोधनको मसौदा सार्वजनिक लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग नीति तथा कार्यक्रममा सरकारले डिजिटल रूपान्तरण सूचना प्रविधि र अनलाइन सेवालाई अर्थतन्त्र र सुशासनको मुख्य आधार बनाएको छ। देशको अर्थतन्त्रलाई आधुनिक पारदर्शी र प्रविधि मैत्री बनाउने सरकारको योजना छ। सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेटबारे साथी विकास चापागाईले वरिष्ठ अर्थविद डाक्टर डिल्लीराज खनालसँग कुरा गर्नु भएको छ।
4: कतिपय क्षेत्रमा चाहिँ के के नयाँपन नयाँ ढंगले अझ उनीहरूले भन्ने गरेको रूपान्तरणको हिसाबले केही प्रयासहरू प्रभावित भएका छन्। त्यस अन्तर्गत खास गरी गरिरहेको आर्थिक क्षेत्रमा नियन्त्रणको आर्थिक सुधारको श्रृंखला नै भन्नुभएको छ उहाँले श्रृंखला। त्यसभित्र पनि कतिपय कानूनका कुराहरू संस्थागत व्यवस्थाहरूमा गर्नुपर्ने सुधारहरू र त्यसोसँग जोडेर खास गरी उद्योग र व्यवसायको क्षेत्रमा लागत छ प्रतिस्पर्धा छैन होइन त्यस्तै भएर व्यापारले मात्रै विद्यार्थीहरू नगर्नु भएपर्दो छैन केही ठाउँहरूमा एकत्रित छ र अझ सबभन्दा महत्वपूर्ण कुरा के जुन तपाईँले प्रतिबद्ध गर्नुहुन्छ त्यो डेलिभर हुँदैन त्यो जनहरू भन्ने पनि पार्टी नै छैन थुप्रो विजितिहरू विसङ्गतिहरू चुस्त दुरुस्त ढङ्गले सेवा प्रणाली हुने र आम रूपमा जुन सुशासनमा जुन किसिमको चुनौतीहरू समस्याहरू छन् त्यसले नै हाम्रो चाहिँ योजना बजेट सुरु हाम्रो आर्थिक परिपाटीमै ठुलो समस्याहरू चुनौती थपेको छ। त्यसलाई समेत विभिन्न गरेर आर्थिक सुधारका कुराहरू त्यसभित्र हाम्रो डिजिटल सिस्टम बनाउने कुरा त्यसपछि अनलाइन सेवा सुविधाहरू उपलब्ध गराउने कुरा एकबाट सहयोग सेवाहरू होइन एकीकृत ढङ्गले उपलब्ध गराउने यसरी केही केही नयाँ ढङ्गले अनलाइन भन्ने जन्मने कुरा चाहिँ साहस दिइएको छ भन्ने मलाई लाग्छ।
5: अब यो बजेट आउँदा सरकारले कुन क्षेत्रमा बढी ध्यान दिनुपर्छ?
4: यो वर्ष काम लगाउने कोष समितिहरू खारिज गर्नु चाहिँ गर्नुहुन्न चालू खर्चलाई चाहिँ व्यापक रूपमा नियन्त्रण गरेर खर्चको आधार अहिले जुन छ त्यसमा अझ धेरै घटाउने चालू खर्चभित्र अनि तपाईँले पुँजीगत खर्च कमसे कम 500 अरब बनाउने 400 अरबको त यो वर्ष ल्याएको थियो यो पनि 40-45% चाहिँ बीचमा अर्धवार्षिक समीक्षामा चाहिँ कटौती गरियो तर लोन त लगिरहेको थियो त्यसो भएको हुनाले त्यही सिलिङभित्र 500 अरबको पुँजीगत खर्च पुर्याउने त्यसभित्र अहिले काम नलाग्ने 40% परियोजना पुँजीगत खर्चभित्रका छन् सबै खारेज गर्ने अहिले भएका जुन रणनीतिक महत्वका रूपान्तरकारी भनेर आशा नीति कार्यक्रममा ती रूपान्तरकारी परियोजनाहरूको पुनर्संरचना गर्ने जस्तो आईटी सेक्टर अगाडि बढाउने कुरा तपाईँले पूर्वाधार विकास गर्नु पर्यो त्यस किसिमको तपाईँको चाहिँ टेक्निकल ह्युमन रिसोर्स पनि तपाईँले तयार गरेर लिएर जानु पर्यो तपाईँले बाहिर त्यही ढङ्गले चाहिँ मार्केटको पनि विकास गर्नु पर्यो व्यापक लगानी गर्नुपर्ने खाँचोको आवश्यकता छ। कृषिमा तपाईँले नयाँ नयाँ जानु भन्नुभएको छ उद्योगमा भन्नुभएको छ उद्योगमा भन्नुभएको छ अनि उद्योग व्यवसायलाई उत्प्रेरण गर्ने कुराहरू चाहिँ गर्नुभएको छ शिक्षा स्वास्थ्य त्यसैले आम रूपमा के भन्नुहुन्छ भने केही कंक्रीट चाहिने राष्ट्रिय महत्वका रणनीतिक महत्वका परियोजनाहरू त्यसमा समावेश गर्ने गरेर आउनु पनि
2: वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
0: काठमाडौँ
2: राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाले प्रथम महाधिवेशन आउँदो 7 देखि 9 असारसम्म गर्ने निर्णय गरेको छ। हिजो बसेको केन्द्रीय समिति बैठकले असार 7 देखि 9 गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको सचिवालय सदस्य गणेश पराजुले बताउनुभयो। बैठकमा सभापति रवि लामिछानेले प्रथम महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको थियो जसलाई बैठकले अनुमोदन गरेको हो। महाधिवेशन मिति घोषणा भएसँगै केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ। केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो।
3: स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ पर्नु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईडीले अस्ति बेलुकी पाण्डेलाई पक्राउ गरेर हिजो सार्वजनिक गरेको हो। पाण्डे पक्राउ परेपछि धारणा तय गर्न वाणिज्य ब्याङ्कका सीईओहरूको छाता संस्था नेपाल ब्याङ्कर्स संघको बैठकमा बोलाइएको छ। आज बिहानका लागि बोलाएको बैठकमा संघले कस्तो भूमिका खेल्ने भन्ने बारेमा रणनीति बनाउने तयारी छ। हिणीले कर्जा तिर्न नसकेपछि उसको सम्पत्ति लिलाम गरेर अशोकदा बैंकर पाण्डे अनुसन्धानको दायरामा आउनुभएको हो। सीआईडीले स्मार्ट सेलको सम्पत्ति लिलाम गरेर राज्यलाई नोक्सानी भएको आरोपमा बैंकर पाण्डेलाई पक्राउ गरेको छ। पाण्डे पक्राउ परेसँगै कोइरालाले सीआईडी र राष्ट्र बैंकका उच्च अधिकारीलाई भेटेर धितु लिलाम गरेकै आधारमा पक्राउ गर्नु अनुचित भएको बताइसक्नु भएको खबर आजको कारोबार दैनिकमा छ।
2: काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा बिहान पख पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा लगायतका ठाउँमा पानी परेको छ। यस्तै पश्चिममा पर्वत, म्याग्दी, कास्की, पाल्पा, स्याङ्जा र पूर्वमा ताप्लेजुङ र सङ्खुवा सभामा पनि हल्का पानी परेको छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली धेरै जसो ठाउँमा पानी परेको हो। पछिल्लो 6 घण्टामा ताप्लेजुङमा सबैभन्दा धेरै 47.2 मिलिमिटर पानी परेको छ। महाशाखाको मौसमी बुलेटिन अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। भोलिको मौसम पनि यस्तै रहने महाशाखाले जनाएको छ। आया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भित्तामोद, वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल, बानीपुर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ झाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
7: हाम्रा सेवाहरू:
6: ओपीडी सेवा,
7: विशेषज्ञ ओपीडी सेवा,
6: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
6: पूर्वकर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
6: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696-98-514-24-063।
8: हर घर ये था अयोध्या, हर घर में प्रकट ये थी राम, बन्नु साक्षी गाथा रामायण को नेपाली भाषा में हरेक बिहीबार शुक्रवार राति 8 बजे मात्र विश्वको सुनवाई टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। हिउँको सेतो कफन भित्र लुकेका हजारौं सपना र साहसको जीवन्त गाथा हुन् सगरमाथा। हरेक वसन्तमा जब सूर्यको किरणले हिमालका थुम्काहरूलाई स्वर्ण बनाउँछ तब विश्वभरका साहसीका आँखा यही शिखरमा थपिन्छन्। हिजो बिहान 10:25 डोरी तान्ने रोप फिक्सिङ टोलीले सगरमाथाको चुचुरोमा पाइला सफलतापूर्वक टेकेसँगै यस वर्षको बाटो पूर्ण रूपमा खुलेको छ। यो खबरले संसारभरबाट सगरमाथाको फेदीमा टेन्टभित्र बसेका उत्साही आरोहीहरू रोमाञ्चित बनेका छन्। यससँगै आधार शिविरदेखि माथिल्लो क्याम्पहरूमा प्रतीक्षारत सयौं आरोहीका लागि विश्वको सर्वोच्च शिखर चुम्ने औपचारिक टोका उभिएको हो। सगरमाथामाथिको विजय यात्राको प्रतीक्षा उनीहरूका लागि अब समाप्त भएको छ। पर्यटन विभागका अनुसार 2083 वैशाख 30 गते बुधबार बिहान दक्ष शेर्पाहरूको टोलीले शिखरमा डोरी फिक्सिङ सम्पन्न गरेपछि अबको केही दिन हिमालमा मानवीय साहसको लड़को देखिने निश्चित छ। यस वर्षको वसन्तकालीन सगरमाथा आरोहणका लागि बाटो बनाउने चुनौतीपूर्ण जिम्मेवारी पाएको रोप फिक्सिङ टोलीले सफलतापूर्वक सगरमाथाको शिखर चुमेको हो। पर्यटन विभागका अनुसार 2083 वैशाख 30 गते बिहान 11 जना साहसी दक्ष पथ प्रदर्शकहरूले यो सिजनको पहिलो आरोहणको कीर्तिमान आफ्नो नाममा राखेका छन्। नेपालका लागि सगरमाथा केवल गौरव मात्र होइन यो अर्थतन्त्रको बलियो खम्बा पनि हो। सरकारले सन् 2025 रोयल्टी शुल्क $15,000 पुर्याएको छ। हवाई भाडा बढ़े पनि आरोहीहरूको तिर्खा पनि मेटिएको छैन। $45,000 महँगो प्याकेज भए पनि यस वर्ष 492 विदेशी आरोहीहरूले अनुमति लिएका खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेसँगै विश्वका दुई महाशक्तिबीच उच्च स्तरीय वार्ताको तयारी शुरू भएको छ। चीनी राष्ट्रपति शी जिनपिङसँग हुने दुई दिने शिखर वार्तामा व्यापार युद्ध, कृत्रिम बुद्धिमत्ता एआई, मध्यपूर्व युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेण्डाका रूपमा अघि सारिएका छन्। बेजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गर्नुभएको छ। यसलाई चीनले अमेरिकी राष्ट्रपतिलाई दिएको विशेष सम्मानका रूपमा हेरिएको छ। ट्रम्पसँग उहाँका छोरा एरिक ट्रम्प सहित अमेरिकी प्रविधि तथा उद्योग क्षेत्रका चर्चित व्यक्तित्वहरू पनि चीन पुगेका बीबीसीले जनाएको छ। भ्रमण टोलीमा एलन मस्क, जेनसिङ हाङ, टिम कुक लगायतका शीर्ष व्यवसायी पनि सहभागी छन्। अमेरिका चीनबीच पछिल्ला वर्षहरूमा व्यापारिक सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। दुई देश बीचको व्यापार सन् 2022 $690 अर्ब पुगेकोमा गएको वर्ष घटेर झण्डै $415 अर्ब सीमित भएको छ।
3: अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीले कोलकाता नाइट राइडर्सलाई हराएको छ। आरसीबी 6 विकेटले विजय भएसँगै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। रायपुरमा हिजो टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले 4 विकेट गुमाएर 192 रन बनायो। कोलकाताले दिएको 193 रनको लक्ष्य पछाएको आरसीबीले 19 ओभर 1 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। आरसीबीको जितमा कप्तान विराट कोहलीले अभिजित रहँदै 60 बलमा 105 रनको शतकीय पारे खेले। यस्तै देवदत्त पडिक्कलले 39 रन जोड़े। आईपीएलको अंक तालिकामा आरसीबी 12 खेलमा 16 अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने कोलकाता 11 खेलमा 9 अंकका साथ तालिकाको 8 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 धर्मशालामा पंजाब किंग्स र मुम्बई इण्डियन्सले खेल्दैछन्।
2: आया कैरनमा अब केही खबर संक्षेपमा। झण्डै 3 करोड़ रूपियाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 3 जना बहालवाला उपसचिव सहित 5 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरको आमदानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।
3: बर्खेदान लगाउने बेला मलको माग र खपत धेरै हुने समय नजिक्दै गर्दा कृषि तथा पशुपन्छ विकास मन्त्रालयले वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ। मन्त्रालयले विज्ञप्ति निकाल्दै देशभर रासायनिक दल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउने प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको जनाएको खबर आजको गोर्खा पत्रमा छ।
2: सार्वजनिक निर्माण कार्यको ठेक्कामा खरिद ऐनले गरेको मूल्य समायोजनको व्यवस्था कार्यान्वयन गर्न सरकारले ढिलाइ गर्दा देशभर निर्माणाधीन पूर्वाधार आयोजनाको काम ठप्प हुने क्रम बढ़दै गएको छ। मध्यपूर्वमा चलिरहेको युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिकको लागतमा अत्यधिक र अप्रत्याशित मूल्य वृद्धि भएको छ। तर कानूनी व्यवस्था अनुसार सरकारले लामो समयदेखि मूल्य समायोजन नगरेको नेपाल निर्माण व्यवसाय महासंघले आरोप लगाएको खबर कारोबार दैनिकले लेखेको छ।
3: व्यापारी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगिरहँदा उनीहरूसँगै आबद्ध रहेर चर्को गर्ने एउटा सुङ्ग फरार छ। सरकारी अधिकारीहरूदेखि उच्च पदस्थ व्यक्तिहरू समेत सेयर रहेका कारण व्यापारी भट्ट र अग्रवालमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको खबर आजको नागरिक दैनिकमा छ।
2: नेपालको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले अहिलेसम्म नेपालमा हान्टा भाइरसको जोखिम नभएको सूचना निकालेको छ। अहिलेसम्म नेपालमा यो भाइरसको संक्रमण पुष्टि नभएको भन्दै तत्काल हान्टा भाइरसको जोखिम नरहेको मन्त्रालयको भनाई छ। जोखिम अति न्यून रहेको मन्त्रालयको सूचनामा उल्लेख छ। दुई हप्ता अघि अर्थात मे 4 आन्ध्र महासागर क्षेत्रमा सञ्चालित क्रूज जहाजमा यात्रा गरेकाहरूमा हान्टा भाइरस पुष्टि भई केहीको ज्यान गइसकेको छ। जहाजमा विभिन्न देशका 150 यात्रु सवार थिए। जहाजमा देखा परेको संक्रमणपछि विश्वभर त्रास उत्पन्न भएको छ।
3: नवलपरासीको सुस्ता गाउँपालिका 5 बस्तीमा नारायणी नदी पर्सेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिएको छ। नयाँ सस्तो र भरपर्दो आरसीसी पोको फाइन प्रविधिबाट तटबन्ध निर्माणलाई तीव्रता दिएको खबर आजको गोर्खा पत्रमा छ।
2: नेपालमा सुरक्षित गर्भपतनको अधिकार सुनिश्चित भए पनि कतिपय अवस्थामा गर्भपतनलाई अपराध संहितामा राखिएकाले जटिलता कायम रहेको सरकारवालाले अनुभवाएका छन्। हिजो काठमाडौँमा महिला विकास तथा कानून मञ्चद्वारा तथा सेन्टर फर रिप्रोडक्टिभ राइटद्वारा आयोजित छलफलमा उनीहरूले यस्तो बताएका हुन्।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले नेपाललाई क्षेत्रीय विद्युत शक्तिका रूपमा स्थापित गर्ने महत्वाकांक्षी ऊर्जा मार्गचित्र सार्वजनिक गरेको छ। सरकारको लक्ष्य आगामी 5 15,000 मेगावाट र 1 दशकभित्र 30,000 मेगावाट विद्युत क्षमता पुर्याउने रहेको छ।
2: र सिन्धुपाल्चोको 5 थाङताल गाउँपालिकामा स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरणलाई लक्षित गर्दै 5 कोशीली घर सञ्चालनमा आएको छ। काया कैरनमा अब पालो उखानको
3: माल पाएर चाल पाएको हुन्छ।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: विपक्षी दलद्वारा 8 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता। सत्तापक्ष दबावमा प्रधानमन्त्री खोज्दै संसदमा हिजो दिनभर गल्फती। आजलाई तोकियो नीति कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीको जवाफ।
2: संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। राजनीति गरे कर्मचारीको जागिर जाने सरकारको चेतावनी।
3: बजेट अगावी करका दर बाहेक आर्थिक अनि संशोधनको मस्यौदा सार्वजनिक। बजेटमा चालू खर्चमा कटौती र पुँजीगत तर्फ बढ़ाउने विज्ञको सुझाव।
2: अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच आज शिखर वार्ता हुँदै दुई देश बीचको व्यापार इरान युद्ध र ताइवान सुरक्षा मुख्य एजेण्डा।
3: र कोलकातालाई हराउँदै आरसीबी आईपीएल क्रिकेटको शीर्ष स्थानमा।
2: अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीको प्रवृत्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्रीको पहिलेको र अहिलेको अवस्था देखाइएको छ। पहिले प्रधानमन्त्री जस्तै देखिने मान्छे हातमा माइक बोकेर फलाक्दैछन्, मलाई बोल्न दे सरकार। अनि पछिल्लोतिर रहेका जनता होमा हो मिलाएर उठिरहेका छन्। अनि अहिले भनेर लेखिएको ठाउँमा प्रधानमन्त्री जस्तै देखिने मान्छेले मुखमा टेप लगाएर बसेका छन्। अनि पछिल्लोतिर रहेका त्यही जनता हात जोडेर भन्दैछ, बोल्दैऊ न सरकार। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानीमा

छाड़ अपने देश को मार अपने देश।

諦めればなんでいないよきっと。じゃあそんな貴様だと睨んだねきっと、睨んだねきっと。

0: बार बार निस्किन अघि छारा बिजुलीका स्विच र ग्यासको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: नयाँ वर्ष 2083 स्यामसङका ग्लोबल नम्बर वान टिभी र मिनो प्लान्समा 25% छुट पाउनुहोस्। 50,000 भन्दा माथिका अप्लायन्सको खरिदमा नागरिकताले आधार 24 महिनासम्मको इएमआई उपलब्ध छ। जिएका वासिङ मेसिनमा 36% निशुल्क। व्यक्तिहरूमा 12 महिनासम्मको नेटिभी प्याकेज निशुल्क पाउनुहोस्। सँगसँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट सुरुवात 17 लाख हुनेछन्। यो योजना सीमित अवधिका लागि सुरक्षित मोडलमा मात्र लागू। 24 महिनाको इएमआईमा 7.99% ब्याज लागू हुनेछ।

Yeah.

0: सुनो प्रभात बस आज हामी के विषयमा छलफल गर्छौं
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलो तालो भन त
2: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबदास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक समस्याबाट बस्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
2: असल साथीहरूसँग मात्रै संगत गरौं
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं
2: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
5: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
0: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्
4: यस्तो खुसीको बेला छ हुनेवाला सम्झि सम्झिनीको फोटो खिच्नु परेन
0: हो खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
4: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्नु होला हजुर
0: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
2: नमस्कार सेनसेनेका दिदी नमस्कार नमस्कार बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी

Guru, Guru Bhutte, Shankar Sivanand came back to the pastor and some of clerks that told that the boutiques are climbed bar. The passing of the Sherpa, Sivan Summer clerks are in the Sherpa de la Hatata, passing the Masterpa, Lisa Fultapur, Waksa Fultapur Baka, Arvan Sampana Ganabhagusar. So then some of clerks can say, Sivan Kosura, the Kirekumba, Sperma, Kusuma Saraji like a Karana, some Puna Pila Kuma Baba Paragutira, Parasabi operator Kusamanata Tasa Karima, Savakatina Paraga, Dimusan Support. फलतापूर्वक सम्पन्न भएको छ यस वर्ष बेसक्याम्पमा स्थापना छपुरमा भएको थियो त्यसले शिखरमा 37 दिनमा पुगेको छ अब सयौं आरोहीलाई शिखरको प्रयासको बाटो सहज बनेको छ शिक्षा विकास तथा समय सोलुखुमले शैक्षिक सत्र 2082 को माध्यमिक शिक्षा परीक्षाको आधिकारिक नतिजा सार्वजनिक गरेको छ सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लाको समग्र नतिजा उत्साहजनक देखिएको छ जहाँ कुल सहभागी विद्यार्थी मध्य 91.96% विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् जिल्लाबाट यस वर्षको एसयू परीक्षामा कुल 1614 जना विद्यार्थी सहभागी बनेका थिए जसमध्ये 1486 जनाले सफलता प्राप्त गरेका छन् भने 134 जना विद्यार्थीको नतिजा नन ग्रेड आएको छ यो दिन समूहका आधारमा नतिजाको विश्लेषण गर्दा उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या उल्लेख्य रहेको छ 3.760 4 जीपीए ल्याउने उत्कृष्ट विद्यार्थीको संख्या 112 छ भने 594 जनाले 3.20 3.60 जीपीए हासिल गरेका छन् यस्तै 562 जनाले 2.80 2.20 जीपीए र 195 जनाले 2.40 देखि 2.80 जीपीए प्राप्त गरेका छन् 240 जीपीए ल्याउने विद्यार्थीको संख्या 17 छ भने 1.6 देखि 2 जीपीए ल्याउने विद्यार्थीको संख्या 0 रहेको छ विद्यार्थी विद्यालयको प्रकृति र धार अनुसारको तुलनात्मक नतिजा हेर्दा सामुदायिक विद्यालयको प्रदर्शन संस्थागत अर्थात निजी विद्यालयको तुलनामा अगाडि देखिएको छ सामुदायिक तर्फ सहभागी 1544 विद्यार्थी मध्ये 1471 जना उत्तीर्ण भए 92% सफलता प्राप्त गरेका छन् अर्कोतर्फ 70 जना विद्यार्थी सहभागी भएको संस्थागत तर्फ 59 जना उत्तीर्ण भई 84.28% नतिजा हासिल भएको छ धारतर्फ वर्गीकरणमा साधारण धारतर्फको 1515 जना विद्यार्थी मध्य 1405 अर्थात 92.73% विद्यार्थी भएका छन् भने प्राविधिक धारतर्फ सहभागी 59 जना मध्ये 75 जना अर्थात 75.75% मात्र सफलता हासिल गरिएको छ सन् 2026 को वसन्त ऋतुमा हिमालयारोहण गर्ने क्रममा 5 जना आरोही तथा पथ प्रदर्शकले ज्यान गुमाएका छन् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले एक विज्ञप्ति जारी गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा भएको सामयिक निदानले समग्र पर्वतीय पर्यटन क्षेत्र स्तब्ध भएको जनाएको छ विभागले दिवंगत आत्माप्रति श्रद्धांजलि अर्पण गर्दै सुकाकुल परिवारजनमा नविरोधमा वेदना व्यक्त गरेको छ विभागद्वारा जारी विज्ञप्तिमा उल्लेखित विवरण अनुसार सगरमाथा आरोहणका क्रममा 3 जना नेपाली माउन्टेन गाइडहरूको निधन भएको छ सोलुखुम्बुका लाक्पा देन्दी शेर्पाको वैशाख 20 गते आधार शिविर नजिकै विजय घिमिरेको वैशाख 27 गते खुम्बा स्थलमा र फुरा गर्जन शेर्पाको वैशाख 28 गते तेस्रो शिविरमा निधन भएको थियो उनीहरू विभिन्न एजेन्सी मार्फत आरोहण दलको नेतृत्व र सहयोगका लागि खुम्बु क्षेत्रमा खटिएका थिए यस्तै मकाली हिमाल आरोहणका क्रममा 2 जना विदेशी नागरिकको निधन भएको जनाएको छ चेक रिपब्लिकनका डेभिड डेभिक नेकको वैशाख 21 गते मकालो दुईको 7300 मिटर उचाइमा र संयुक्त राज्य अमेरिकाका जोहा नेस सेलको वैशाख 28 गते मकालोको 7200 मिटरको उचाइमा निधन भएको छ महाकुमी गाउँपालिकाको गुदे स्वास्थ्य चौकीमा ल्याब सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ लामो समयबाट सेवाग्राहीले भोग्दै आएको स्वास्थ्य जाँच सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले सेवा सुरु गरेको स्वास्थ्य चौकीले जनाएको छ स्वास्थ्य चौकी इन्चार्ज केपी धनराईका अनुसार गर्भवती महिलाको नियमित चेक जाँच बच्चाको अवस्था मूल्याङ्कन तथा अन्य आवश्यक परीक्षणका लागि यसअघि महाकुमी आधारभूत अस्पताल बुमसम्म लैजानुपर्ने बाध्यता रहेको थियो अब गुदेमै ल्याब सेवा उपलब्ध भएपछि स्थानीय सेवाग्राहीलाई सहज हुने विश्वास

गरेको छ। आर्थिक वर्ष 2081-82 कोडा परिषदबाट निम्नलिखित बजेट मार्फत ल्याब खरीद गरिएको भए पनि विशेषज्ञ कर्मचारी अभावका कारण तत्काल सेवा सञ्चालनमा चुनौती रहेको छ। आर्थिक स्रोत सुनिश्चित तथा जनशक्ति व्यवस्थापनपछि सेवा शुरू हुने जनाइएको छ। वडा सरकारले विशेष गरी वडा नम्बर 4 र 5 का स्थानीय सेवाग्राहीबाट यस सेवालाई प्रत्यक्ष लाभान्वित हुने न्यायपालिकाले जनाएको छ। लेखुपेटी गाउँपालिकाले हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा सेवको नतिजालाई लिएर जनजी लेखुपेटी समूहले आपत्ति जनाएको छ। समूहले गाउँपालिकाको समग्र शिक्षा व्यवस्थापन प्रणालीमाथि नै प्रश्न उठाउँदै तत्काल सुधार र जवाबदेहिताको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको हो। समूहका संयोजक ईश्वर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसी नतिजाले गाउँपालिकाको शैक्षिक अवस्था अत्यन्तै चिन्ताजनक रहेको पुष्टि गरेको छ। यसलाई सामान्य कमजोरीका रूपमा मात्र नलिन आग्रह गर्दै समूहले अवस्था निकै अत्यन्तै व्यवस्थापनमा असफलता भएको ठहर गरेको छ। विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको विषयमा अब कुनै पनि प्रकारको ढिला सुस्ती लापरवाही र गैर जिम्मेवारी स्वीकार नहुने चेतावनी दिएको छ। आफ्ना मागहरूलाई सम्बोधन गर्न समूहले स्थानीय सरकार र सम्बन्धित निकायबाट स्पष्ट समय सीमा तोकेको छ, जसमा नतिजा कमजोर हुनुको वास्तविक कारण पत्ता लगाउन 10 दिनभित्र छानबिन समिति गठन गरी सार्वजनिक प्रतिवेदन जारी गर्नुपर्ने माग पहिलो प्राथमिकतामा छ। यसै विद्यालय सुधारका लागि स्पष्ट समय सीमा सहितको कार्ययोजना 15 दिनभित्र सार्वजनिक गर्न समेत दबाव दिएको छ। ओखलढुङ्गा जिल्ला सदरमुकाम क्षेत्रमा गरेको बजार अनुगमनका क्रममा 18,000 रूपियाँ भन्दा बढ़ीको म्याटको जिएका खाद्य सामग्री फेला परेको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको नेतृत्वमा सिद्धिचरण नगरपालिका 11 र 12 का विभिन्न बजार क्षेत्रमा गरेको अनुगमनका क्रममा 18,135 रूपियाँ बराबरका म्याट सकिएका सामग्री जफत गरी नष्ट गरिएको छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज कुमार मगरको संयोजकत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन सिद्धिचरण प्रेस तथा लेखा नियन्त्रकले घरेलू तथा साना उद्योगकारले सुरक्षा निकाय तथा पत्रकारको सहभागितामा अनुगमन गरिएको छ। टोलीले हुलाक डाँडा भैरव टोल र गणेश टोल क्षेत्रमा रहेका 9 वटा होटल तथा पसल अनुगमन गरेको छ। अनुगमनका क्रममा बिस्कुट र धनियाँ मसला मिठाई तथा चियो चिसो पिय पदार्थ लगायतका म्याटको सिरेका सामग्री बरामद गरिएको छ। उदयपुरलाई भोजपुरा खोटाङसँग सीधा सड़क सञ्जाल मार्फत जोड्ने सुनकोशी नदीमाथिको निर्माणधीन 2 वटा मोटर बल पक्के पुलको निर्माण कार्य शुरू भएको 9 वर्ष बितिसक्दा पनि करिब 55% मात्रै काम सम्पन्न भएको छ। निर्माण कार्यमा भएको लामो ढिलाइका कारण स्थानीयवासी अझै सहज यातायात सेवाबाट वञ्चित छन् भने व्यापार व्यवसाय तथा विकास निर्माणका गतिविधि समेत प्रभावित बनेको छ। उदयपुरको चौधरी गढी नगरपालिका र भोजपुरको आमसु गाउँपालिकालाई जोड्ने रानीटार पुल तथा उदयपुरको टेउगा नगरपालिका र खोटाङको बराहा पोखरी गाउँपालिकालाई जोड्ने थापलाङ घाट पुल निर्माणका लागि 2073 साल 37 गते रसुवा एसएनएस पप्पू जेवीसँग करिब 50,14,60,000 रूपियाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो। त्यसपछि 2074 भदौ 31 गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देवाल हेलिकप्टर मार्फत यस समय पुगेर संयुक्त रूपमा 2 पुलको शिलान्यास गर्नुभएको थियो। सम्झौता अनुसार 2076 असार 29 गते निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीको ढिला सुस्ती प्रभावकारी अनुगमनको अभाव तथा विभिन्न प्राविधिक र व्यवस्थापकीय समस्याका कारण हालसम्म पनि कामले पूर्णता पाउन नसकेको उल्लेख गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा सञ्चालन भइरहेको उच्च भूभाखोज तथा उद्धार तालिममा सहभागी प्रशिक्षित तथा प्रशिक्षार्थीहरूले चुले फार स्टन हिमालको सफलतापूर्वक आरोहण गरेका छन्। सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम थापाको कमाण्डमा गएको टोलीले 6,038 मिटर उचाइमा रहेको चुले फार एस्ट हिमालको सफलतापूर्वक आरोहण गरेको हो। टोलीमा 4 जना प्रशिक्षक 18 जना प्रशिक्षार्थी तथा 2 जना शेर्पा गाइडहरूको सहभागिता रहेको थियो।
पाकिस्तानमाथि ऐतिहासिक टेस्ट विजयपछि बंगलादेशका खेलाड़ीहरूको आईसीसी वरियतामा सुधार भएको छ। घरेलु मैदान मिरपुरमा भएको पहिलो टेस्टमा पाकिस्तानलाई 104 रनले हराएपछि बंगलादेशका खेलाड़ीहरूको वरियतामा सुधार भएको हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो टेस्ट ब्याटिङ वरियतामा बंगलादेशका कप्तान नजमुल हुसैन सान्तोके पटक 16 स्थान सुधार गर्दै 24 स्थानमा, मोमिल हक 12 स्थान सुधार गर्दै 35 स्थानमा आइपुगेका छन्। यस्तै टेस्ट बलिङ वरियतामा नहिदा राणा 5 स्थान सुधार गर्दै 64, तैजुल इस्लाम 3 स्थान सुधार गर्दै 13 स्थानमा आइपुगेका छन्। मिरपुर टेस्टमा बंगलादेशका कप्तान सान्तोले पहिलो पारीमा 101 तथा दोस्रो पारीमा 87 रन बनाएका थिए। मोमिल हकले पहिलो पारीमा 91 तथा दोस्रो पारीमा 56 रन बनाएका थिए। अवस्त बिहान 7 बजेको समाचारबाट अन्जुका जोडा हुन्छ। बिहान 10 बजे सुरुवात चलेर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनेर नमस्कार।

0: आर दे हुन अन्तना 2083 साल भेट 11 र 12 गते सोलो दुखुमा नगरपालिका 10 किलोमा निर्माण गरेको ओल्डन सुरिङ गुम्बा तथा सेवा केन्द्रको प्रदित धर्मक गुरूपुंको टेमा थर्सुङ मुकुसु जोबाट राप्री प्राण प्रतिष्ठा जिंसा पूजा मानेको अभिषेक वाण हुने भएको कुरा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वाण प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काकीहरू वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान जुम्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: जाङ्गु शेर्पा अध्यक्ष, लोनी शेर्पा कोषाध्यक्ष, मिन शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोनु दुखुन्द नगरपालिका 10 सोनु खुन्दे।

सूचना सूचना सूचना सुरुङ जलदेशी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा प्राथमिक क्षेत्रमा नास्ता गर्न गाई बस्तु चलाउन तथा आवत जावत गर्ने पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुनिल जिम्बेसी उपभोक्ता समिति सुनिखुम्बु हिंसाबाट बचाउ र बचाउ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार र छिमेकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्पर्क हुने गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 पनि

उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे दूषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा म्यादसहि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि। नेचा सोलन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचा सोलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz www.suruefm को पेज मार्फत विश्वभर सुन सक्नुहुनेछ। नेपाली सिनेमा नयाँ सैन्य भूमि सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापक्ष फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा। दरखास्त आह्वान मिति यही विश्वास 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो विषय मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0735 5576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: शासनको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा हरासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: हेलो दाई, नमस्कार।
3: नमस्कार भाई, कता छौ?
2: म त गाउँमै छु नि दाई, एसी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर करे छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अल्माउमा परे दाई।
3: अल्माउमा पर्ने कुरै छैन भाइ, तिमीसँग एसी दिनका साथीभाइ चारको मनाइसी ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने मेरो गरेर गइसके, तिमी पनि दुःख भएर आउने। अब तिमी पढ्ने, किनकि मनाइसी आज लाखौं विद्यार्थीको सही गन्तव्य।
4: मनासु वर्ल्ड कलेज, शान्त तथा अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, आईएसओ सर्टिफाइड, अतिरिक्त क्रियाकलाप। साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मदत गर्दै आएको छ। न्यूनतम शुल्क, गुणस्तरीय शिक्षा, मनासुन वर्ल्ड कलेज, साबुन सुसीवादी। सम्पर्क नम्बर 9800362382, 9800362387।
0: युवा कृषि पर्यटन मार्फत समृद्ध मध्य दुधकोशी समावेशी विकासको आधार, उत्पादन रोजगारी र पर्यटनको केन्द्र मध्य दुधकोशीको समृद्धि। मध्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
5: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
6: म पनि त्यही सोच्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
7: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
5: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
7: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
6: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
7: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
6: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
7: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
5: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
7: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेसनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
5: लोकेसन कहाँ हो अङ्कल?
7: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
6: त्यसो भए त म त यही जाने भए।
5: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
7: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य सम्बन्ध।
0: सूचना सूचना सूचना, निःशुल्क आवासीय छाता वृत्तिको लागि सूचना। काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्केट स्कूलमा कक्षा 1 एसईसँग निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङ्गोर्छा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यस्तो सूचना मार्फत सम्पूर्णमा बारेमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशा ३०मा। थप जानकारीका लागि सम्पर्क नम्बर 98150753580। साथै सम्बन्धित विद्यालय पालिकाका अर्जुनराई दोलगोछा फाउन्डेसनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुनराई दोलगोछा फाउन्डेसन खानखुवा खोटाङ।

अगले मोती दिन से सुबह शुरू अगले मोती।

जिन से मधुर सो मयूर नासिन से मधुर सो मयूर नासिन।

मैले देखेर मन पराएको मैले देखेर मन पराएको मैले देखेर मन पराएको।

0: मरिन्छ
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि, हेर त अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: खै जन्मदाता दिनुहोस् त।
1: जन्मदाता गरेको छैन नि म्याडम।
0: ल जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
1: मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
1: मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, बिमारी मात्र पर्ने कुरामा नलाग्ने, शरीरमा चकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, वाचसम्म नलाग्ने, आत्मविश्वास छोड्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मैले समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँच्यो अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।

0: काठमाडौँ एफएम 101.2 MHz उज्ज्वल भविष्यको लागि हाम्रो अभियान
1: Soundcheck. Studio FM. Studio time.
2: It's 8 AM. This is the call I'm looking for.
0: टाइमचेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामाई अफसेट प्रेस सोलुदुपु नगरपालिका 5 सोलुखुम्बु
1: रेडियो नेटवर्क
2: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल

0: नमस्कार, कार्यक्रम बदरुदी नेपालमा विकास चापागाईको स्वागत छ। आर्थिक विषयमा केन्द्रित आजको बदरुदी नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममा देशको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र प्रविधि मैत्री बनाउने योजना अघि सारेको छ। संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा डिजिटल रूपान्तरण, सूचना प्रविधि र अनलाइन सेवालाई अर्थतन्त्र र सुशासनको मुख्य आधार बनाइएको छ। केही वर्ष यता चर्चा गरिँदै आएको सूचना प्रविधि र ज्ञानमा आधारित सीप रहित एवं तौल रहित अर्थतन्त्रलाई सरकारले राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्ने भएको हो। डिजिटल पार्क, उच्च क्षमताका डेटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई आईटी हबका रूपमा अघि बढ़ाइने सरकारको लक्ष्य छ। समग्रमा नीति तथा कार्यक्रम कस्तो आयो त? आजको कार्यक्रममा सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे वरिष्ठ अर्थविद डाक्टर डिन्डीराज खनालसँग कुराकानी गर्छौं।
1: धन्यवाद। सरकारले भर्खरै अब नीति तथा कार्यक्रम लिएर आएको छ, यो नीति तथा कार्यक्रम कस्तो आयो?
2: मलाई लाग्छ कतिपय क्षेत्रमा चाहिँ के नयाँ ढङ्गले अझ हिसाबले केही प्रयासहरू पहिलाहरू भएका छन्। त्यो सङ्क्रमणको खास गरी मैले भन्दाखेरि आर्थिक क्षेत्रमा चाहिँ एउटा नयाँसम्मको आर्थिक चाहिँ तपाईँको सुधारको श्रृङ्खला नै भन्नु भएको छ उहाँले श्रृङ्खला। त्यसभित्र पनि कतिपय कानुनका कुराहरू, संस्थागत व्यवस्थाहरू गर्नुपर्ने सुधारहरू र त्यसोसँग जोडेर खास गरी उद्योग र व्यवसायको क्षेत्रमा लागत छ, प्रतिस्पर्धा छैन, होइन त्यस्तो

0: 시간적 좀 이제 잡을 거죠. 디지털 서밋 리더링을 가려라. 또 RTX로 말할 것 같고요. 대중들은 먼저 스페인 시스템을 말할 것 같고요. 대중들은 온라인 등 말고 시각순간은 그런데 말하는 거나 이런 말을 소원을 해서 말하고 아니면 이렇게 들인다면 그런데 말하는 게 사실 디지털 서밋이라 RTX 시각하고 그런 말을 말하는 거나 이렇게 대중들은 말하는 거나 이렇게 대중들은 말하는 거나 이렇게 대중들은 말하는 거나
1: यो नीति तथा कार्यक्रममा उल्लेख गरिएका आर्थिक प्राथमिकता कतिको व्यवहारिक छन्
0: भन्ने मलाई लाग्छ किनभने हामी विगत देख्यौँ पनि हो अहिले हामीले त्यसलाई चाहिँ पुनर्व्याख्या गर्ने र प्राथमिकता गर्ने गरिरहेको छ म आफैले गरेको कतिपय अध्ययनहरूले पनि नेपालको भन्ने भन्दा अहिलेको हिसाबले जुन तुलनात्मक हिसाबले भोलिको सम्भावनाको हिसाबले सबभन्दा बढी हाम्रा चाहिँ एउटा समाजमा बोकेका छ भनेको चाहिँ तपाईँको ऊर्जा हो कृषि हो पर्यटन होइन र अहिले आएर चाहिँ तपाईँको उदयमान भन्नुहोस् न उदयमान चाहिँ तपाईँको सूचना प्रविधि कुन त्यसलाई एउटा उद्योगको रूपमा विकास गर्ने र अझ यसमा अझ अलिकति नीति कार्यक्रममा आएको छ अस्ति मैले यो तपाईँको सरकारको यो व्हाइट पेपरको बारेमा टिका टिप्पणी भन्दाखेरि त्यहाँ चारवटा क्षेत्रलाई छोएको छ होइन किन उद्योगलाई छोएन भन्ने भनेको थियो नि उहाँ अलिकति उद्योगलाई पनि छोड्ने काम गरेको छ त्यसैले हाम्रा प्राथमिकताका क्षेत्रहरूलाई नै ढङ्गले अगाडि बढाउने कुरा गरिएको छ त्यो ठिकै छ भने त्यही नै हो तर त्यस्तो जोडेर चाहिँ के हो भने अर्थतन्त्रलाई नयाँ ढङ्गले रूपान्तरण र समृद्धिको अगाडि बढाउने र ठिक ढङ्गले लैजाने भयो भने त्यसले दिगो गुणात्मक आर्थिक वृद्धि र विकासमा पनि योगदान गर्ने र सधैँ रोजगारीमा पनि त्यसले टेवा दिने कुरा हो तर त्यसलाई हाम्रो अर्थतन्त्रभित्रका जुन उत्पादक शक्तिहरू छन् त्यो उत्पादक शक्तिहरूको विकास सधैँ त्यसलाई एउटा एकीकृत ढङ्गले हामी यो प्राथमिकताका क्षेत्र तिनको रूपान्तरण गरेर जान्छौँ भन्ने जुन किसिमको एकीकृत ढङ्गले चाहिँ हामी पर्थ्यो त्यो त्यहाँनिर चाहिँ मैले अलिकति कमजोरी देखेँ अर्थात् के गर्नुहुन्छ भने शिक्षा स्वास्थ्य यद्यपि आएका छन् छरिएर आएका छन् उद्यमशीलताको विकास गर्नु र अहिले एउटा महत्वपूर्ण छुटेको तपाईँले जुन किसिमको अस्ति चाहिँ तपाईँको यो अठारका बुढामा जुन किसिमको प्रतिबद्धताहरू आएका छन् त्यसको ओपनिङमै सुरुमै चाहिँ के भने हाम्रो जुन जनसंख्यिक लाभ छ त्यो जनसंख्यिक लाभलाई चाहिँ हाम्रो विकासको अझ हाम्रो मध्यस्तरीय नेपाललाई पुर्याउने रणनीतिको एउटा मुख्य हिस्सा बनाउनेछ भनेर त्यहाँ बुझिरहेछ यहाँ चाहिँ जनशक्तिक लाभको बारेमा चाहिँ कुरा गरिरहेको छैन त्यसो भन्दा बित्तिकै त्यसको अन्तर सम्बन्ध श्रमशक्तिको विकास गर्ने क्षमताको विकास गर्ने र श्रमशक्तिलाई हाम्रो सिङ्गो आर्थिक सामाजिक रूपान्तरण र समृद्धिमा कोही एउटा अङ्ग बनाएर लिएर जाने जसका कारणले सबै रोजगारी पनि प्रबन्धन गर्नुहोस् त्यसमा त्यो त्यो एउटा रणनीतिक नीतिगत हिसाबले त्यो त्यो अगाडि बढाउने एउटा सोच र मान्यताका हिसाबले त्यहाँ चाहिँ प्रश्न त्यो चाहिँ देखिएन तर पनि त्यो त्यो जुन किसिमका प्राथमिकताका क्षेत्रहरू त्यो के हो त्यसमा अहिले मिलाउनु भने जस्तो उद्योगलाई पनि जोडिएको छ त्यो आफ्नो ठाउँमा चाहिने जसरी स्ट्रेस गरिहाल्छ प्राथमिक कीकरण गरिहाल्छ त्यो हिसाबले चाहिँ ठिक छ भन्ने मलाई लाग्छ
1: नीति तथा कार्यक्रममा छुटेको जनसंख्यिक लाभ बाहेक अन्य के महत्वपूर्ण विषयहरू पनि छन्
0: त्यो त धेरै छन् मैले त अहिले त्यसका के सकारात्मक पक्ष हुन् भनेर मैले चाहिँ होइन जुन पहल भएको छ त्यसको त्यो सकारात्मक पक्षलाई मैले चाहिँ कोट्याएको हुँ अथवा त्यसलाई त्यो त्यो ठिकै ढङ्गले आएको छ भनेर मैले त्यो ढङ्गले प्रस्तुत भएको हुँ त धेरै चाहिँ के हो भने अर्थतन्त्रमा अहिले विद्यमान के हो भने बाह्य होइन तपाईँको पेट्रोलियम पदार्थदेखि त्यसका कारणले गर्दाखेरि मूल्यको ठूलो चाप परेको छ आन्तरिक रूपमा पनि अर्थतन्त्र धेरै वर्षदेखि ओह्रालो लागेको सुस्त भएको होइन दिनको 2000 भन्दा बढी युवाहरू चाहिँ विदेशीमा जानु परेको त्यो एउटा अवस्था र सबै अर्को के हो भन्नुहुन्छ भने

0: भनेको जस्तो र फेरि यो सम्पत्तिको जुन चाहिँ क्षय भएको छ निजी क्षेत्रको पनि सरकारको पनि र त्यसले अर्थतन्त्रमा थप रूपमा चाहिँ एउटा सुस्थता र चाहिँ तपाईँको कति थप अरुवालो लाग्यो भन्ने अर्थ अवस्था छ। त्यसलाई उनीहरूले पहिलो कुरा के हो भने जनतालाई यति धेरै ठूलो म्यान्डेट चाहिँ नेपाली जनताले दिएको तर त्यहाँ चाहिँ आम जनतालाई अझ गरीब र विपन्न जनतालाई चाहिँ त्यहाँ मध्यम वर्गलाई चाहिँ के करको भारबाट मुक्त गरिने भनेर त्यहाँ उल्लेख छ तर आम गरीब विपन्न ज्यादै उच्च रूपमा मूल्य बढेको छ र अरू किसानले उनीहरू प्रताडित भएका छन् तिनीहरू राहत दिने यसरी गइरहेछ भन्ने गतिविधिहरू कार्यक्रममा कतिको उल्लेख छ एउटा कुरा। त्यसैसँग जोडेर अर्को पक्ष के हो भने के गर्नु पर्थ्यो भने अर्थतन्त्रमा जुन किसिमको समस्या छ 12-13 खरबको तपाईँको ब्याङ्किङ क्षेत्रमा पैसा आइडियल भएर बसेका छ अनि ब्याङ्किङ क्षेत्रमा चाहिँ ठूलो संकट आउने हो कि भनेर पटक पटक चाहिँ तपाईँको सेन्ट्रल ब्याङ्कले त्यहाँबाट पैसा निकाल्ने भएको स्थिति छ होइन। त्यस अर्थात् के हो भनेदेखि निजी क्षेत्र अहिले पनि आश्वस्त हुन सकिरहेको छैन। निजी क्षेत्रबाट सञ्चालन भएका उद्योग व्यवसायहरू पनि पूरा रूपमा अहिले सञ्चालन हुन सकेका छैनन्। त्यो अवस्थामा समस्या छन् चुनौतीहरू छन् सुस्त अर्थतन्त्र छ त्यसलाई उकास्ने गरिकन तात्कालिक के हो त अघि मैले भने जस्तो जनतालाई दिने राहत र अर्थतन्त्रलाई वा उद्योग व्यवसायलाई उकास्ने गरिकन अनि त्यो उकासेर त्यसको बलमा अनि अगाडि बढ्ने गरिकन जसरी त्यो नीतिगत यद्यपि अब हिजै सरकारले मलाई लाग्छ यी दुईटा कुराहरूमा तात्कालिक रूपमा कुनै एउटा कार्ययोजना र एक्सन प्लान ल्याउनु पर्छ त्यो ल्याएन त्यो आफ्नो ठाउँमा छँदैछ त्यो नल्याइदिनु पनि अहिले कमसेकम नीतिमा त्यो उल्लेख गरेर त्यसले गर्दाखेरि कमसेकम बजेटले पनि त्यही ढङ्गले चाहिँ तयारी सहित अगाडि आउनेछ भन्ने एउटा आशा र भरोसा हुन सक्थ्यो। त्यो कुराहरू जुन आइरहेको छैन र अरू दुई तिनवटा पक्षहरू जुन ज्यादै गम्भीर भनेका छन् त्यो के गर्नु छ अहिले यो बीचमा यति धेरै सम्पत्ति र आएको असमानता बढेर गएको छ। भर्खरै एउटा अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको अध्ययनले के देखाउन सक्नुहुन्छ भने 10% मान्छेको हातमा 58% भन्दा बढी सम्पत्तिको हिस्सा केन्द्रीकृत भएर गएको छ। त्यसो भएको हुनाले त्यो केन्द्रीकृतलाई कसरी तपाईँको अलिकति आयमा अथवा सामाजिक न्यायको हिसाबले अरू हिसाबले समतालाको हिसाबले जान सकिन्छ त्यसको नीतिगत कार्यक्रमिक डिस्कोर्स बाटो के हो भन्ने कुरा चाहिँ तपाईँको कतै पनि त्यहाँ चाहिँ उल्लेख भएको छैन र अझ आम रूपमा अझ त्यसबाट भन्दाखेरि जुन ढङ्गले तपाईँको वाचा पत्रमा होइन जुन किसिमका प्रतिबद्धता र अझ एउटा रूपान्तरकारी हिसाबले नयाँ ढङ्गले फलको मारेर हामी जानेछौ भनेर जुन किसिमको प्रतिबद्धता व्यक्त गरिएको त्यो आम रूपमा केही पहलहरू शुरू भएका छन् होइन तर पनि मूल रूपमा अहिलेको राज्य सम्बन्ध यति कमजोर र फितलो भएर गएको छ धेरै चाहिँ भद्दा छ त्यसलाई चुस्त दुस्त गर्ने कुरा नगरिकन तपाईँले आम रूपमा अरू तपाईँले चाहिँ सुशासनका कुरा गरेर मात्र पुग्दैन। त्यसो भएको त्यो त्यसभित्रका संस्थागत परिप्राचीलाई बलियो भरपर्दो चुस्त दुरुस्त बनाउने कुरा त्यहाँ गरिएन। अर्कोतिर अर्थतन्त्रलाई तपाईँले सुन्नुभयो भने सरकारमा आइसकेपछि जिम्मेवार मान्छेहरूले अर्थतन्त्रको पुनर्संरचना गरिनेछ भनेर चाहिँ अभिव्यक्ति दिनुभएको थियो अनि त्यो अर्थतन्त्रको पुनर्संरचनाभित्र पनि अझ बजेटको पुनर्संरचना गर्ने कुरा अनि अनुत्पादक र खजुर खर्चहरू व्यापक रूपमा कटौती गर्ने कुरा होइन त्यसपछि बजेट प्रणालीलाई नै चाहिँ तपाईँको परिणाममुखी बनाउने गरेको हामीले भनिरहेको थियो भने कार्य सम्पादनमा आधारित बजेट प्रणाली ल्याउनुपर्छ र हामीले भनेर भनेका थियौँ। व्यापक खर्च कटौती गर्ने कुरा प्रणालीगत रूपमै बजेट प्रणालीमा चाहिँ चुस्त व्यवस्थित र परिणाममुखी बनायो किनभने तपाईँले सिङ्गो स्टेटमेन्ट दिएर वक्तव्यबाजी गरेर विगतमा पनि आयो नि ठूला ठूला महत्वाकांक्षी लक्ष्यहरू आयो नि त्यसो भए जुन किसिमको 10 वर्षको आर्थिक वृद्धि जुन त्यहाँ कुरा गरिएको छ वा चाहिँ तपाईँको नेपाललाई चाहिँ मध्य आय भएको मुलुकमा चाहिँ रूपान्तरण गर्ने 100 बिलियनको डलरको अर्थतन्त्र बढाउने जुन किसिमको लक्ष्य राखेको तदनुरूप एउटा भन्छ नि तपाईँको जुन व्यापकतम रूपमा हाम्रा अवरुद्ध भएका संस्थागत संरचनागत नीतिभित्रका विरोधाभासहरूको जुन परिपाटी छ त्यसलाई समष्टि रूपमा तपाईँले कसरी सम्बोधन गरेर जानुहुन्छ र अनि सेक्टर के देखियो भने अझ सेक्टर क्षेत्रगत रूपमा तपाईँले हेर्नुभयो भने पनि केही केही नयाँ ढङ्गले कतिपय कुराहरू जस्तो ऊर्जामा वा कृषिमा वा अरू क्षेत्रमा ल्याउनु खोज्नु भएको छ तर जुन ढङ्गको तपाईँले रूपान्तरणको कुरा गर्नु भएको छ नि तपाईँले रूपान्तरण भन्दा बित्तिकै त पुनर्संरचना नगरिकन जस्तो कृषिमा एक्सनको लागि भन्नुहोस् न विषय ल्याएको जगेरी छ जनताले टाल्न चाहिँ नि तपाईको किसानहरुले चाहिँ नि मल पाउँदैन प्रविधिको समस्या छ बजारको समस्या छ बजारको समस्या छ एक प्रकारले चाहिँ नि आज बजार त तपाईको चाहिँ नि खण्डीकृत छ हैन त्यो एकीकृत पनि छैन त्यसले गर्दाखेरि यति धेरै समस्या छन् कि आधारभूत रूपमा कृषकको उत्पादन बढाउनु भन्दा पनि कृषिमा ठहरा उद्योग चाहिँ एकपछि अर्को गरिकन गिरावट आएको त्यसका कारणले गर्दाखेरि सेवा क्षेत्र बढेको सेवा क्षेत्र पनि के भन्नुहुन्छ भने तपाईँको केही व्यवसायिक र अनि व्यक्तिगत सेवा भन्छ नि त्यो सेवा यस्तो हो जहाँ चाहिँ तपाईँको उत्पादन र उत्पादन एकदम कमजोर हुन्छ जसका कारणले आम चाहिँ त्यस व्यवसाय र व्यवसायलायक मान्छेहरू चाहिँ तपाईँको उनीहरूको चाहिँ जीवनस्तर सुधारको निम्ति ठूलो समस्या हुन्छ त्यस्तो किसिमको चक्र त्यो खण्डबाट अर्थतन्त्र गुज्रेको रहेको अवस्थामा तपाईँको कृषिमा वा उद्योगमा वा अरू क्षेत्रमा जुन किसिमको रूपान्तरकारी परिवर्तनको चाहिँ सोच आउनुपर्थ्यो त्यो आएन अझ शिक्षामा तपाईँले हेर्नु भने कतिपय केही कुराहरू छन् मैले अहिले व्यक्तिगत रूपमा पनि उनीहरूले फिल्डमा गएर चाहिँ हेरेका छु कुनै विद्यालयहरू खोलेका छन् न शिक्षक छन् कतिपय ठाउँमा चाहिँ के भन्छ प्राथमिकमा पढाउने शिक्षकले चाहिँ नि तपाईँको टेन प्लस टूसम्म चाहिँ पढाइरहेको स्थिति छ कम्प्युटरलाई दिनुभएको छ त्यो आइटी पढेको त्यो ज्ञान भएको छ नि शिक्षक छैन गुणस्तर खतम छ अझ कस्तो टेन्डेन्सी रहेछ भने निजी विद्यालयहरू खोलेको हुनाले अलिकति सम्पन्न हुनेहरूले उता गर्ने तपाईँको यता चाहिँ जुन सरकारी विद्यालयहरू छन् तिनीहरूले कसैले वास्तै नगर्ने जसले पैसा दियो त्यसको अनुमति नगर्ने गुणस्तरीय गर्ने स्वास्थ्यमा त अहिले यति धेरै समस्या छ आम जनताले तपाईँको सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरूमा चाहिँ पैसा तिरेर टेस्ट गर्ने होइन औषधि जा औषधि तीन महिनालाई पनि जाने तपाईँको स्वास्थ्य केन्द्रमा चाहिँ औषधि हुँदैन कि गरिब र विपन्न जनताले तपाईँको चाहिँ स्वास्थ्य उपचार गर्न पाइरहेका छैनन् होइन भने अहिले पनि तपाईँको सामान जति पनि यो जुन ढङ्गले यो राजनीतिकरण गर्ने सामाजिक सुरक्षा कार्यक्रम गरियो अहिले सरकारको दायित्व त बढ्या छ तर पनि इफेक्टिभली तपाईँले हेर्नुभयो भने दक्षिण एसियामा सामाजिक सुरक्षामा जम्मा आएको हिसाबले 19% मान्छेहरू मात्रै सामाजिक सुरक्षामा चाहिँ आबद्ध छन् अर्थात् के भने जनसंख्याको ठूलो हिस्सा चाहिँ तपाईँको जोखिमपूर्ण छ जोखिममा बाँचिरहेको छ तपाईँले सामाजिक सुरक्षासँग यहाँ कुरो बोलिएकै छैन होइन त्यसो भएको हुनाले पनि यति धेरै हाम्रा जटिल समस्या छन् त्यसलाई रूपान्तरणकारी ढङ्गले परिवर्तन गर्ने यत्रो जनताको निर्णय लिएको सरकारले चाहिँ नि जसरी चाहिँ एउटा परिवर्तन कामी हिसाबले होइन त्यसको चाहिँ सबैले अभ्यक्त गर्न लाग्यो भने त्यो विश्वसनीय हिसाबले जसरी नीति र कार्यक्रम बनाउनु पर्थ्यो त्यो कार्यक्रम आएको छैन धेरै कुराहरू यसमा चाहिँ छुटेका छन् होइन एउटा चाहिँ यसै सामान्य हिसाबले चाहिँ त्यहाँ त्यहाँ प्रस्तुत गर्ने एउटा क्रमागत हिसाबले हुनुहोस् न यथास्थितिको हिसाबले मन्त्रालय स्पष्टीकरण कार्यक्रम आएका छन् त्यसो भएको हुनाले पनि यहाँ भएका ड्याफिसिसहरू कमजोरीहरूलाई चाहिँ अब करेक्सन गर्ने गरिन्छ बजेट ल्याउनुपर्छ र बजेटले एकदमै ठुलो चाहिँ एउटा छरान मार्ने ढङ्गले तयारी गरेर आयो भने चाहिँ अब त्यो उहाँले गरेको बाचा होइन हामीले सबै जनताले गरेको जुन किसिमको भरोसा र आशा हो त्यो अनुरूप चाहिँ डेलिभर भएर जाला अझलाई चाहिँ यसैले मात्रै केही केही त हुन्छ नै तर पनि आम रूपमा जुन किसिमको एक्सपेक्टेसन र अपेक्षा थियो त्यो अनुरूप चाहिँ नीति र कार्यक्रममा आएन भन्ने मलाई लाग्छ
1: कार्यक्रम बदलेको नेपालमा आज हामी सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेटबारे कुराकानी गरिरहेका छौं आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद डाक्टर डुलीराज खनाल अब सर यो नीति तथा कार्यक्रम आउँछ होइन हामी जति बजेटलाई प्राथमिकता दिन्छौं नीति तथा कार्यक्रमलाई चाहिँ त्यति धेरै प्राथमिकता दिएको पाइएन भन्ने पनि छ यसमा चाहिँ तपाईँको के
0: होइन होला नीति सामान्यता के हुन्छ भने अब यो हुन त त्यो ठिक उल्टो हुनुपर्ने हो किनभने नीति र कार्यक्रम भने त त्यसको मूल नेतृत्व अपनत्व भनेको जसले सरकारको नेतृत्व गर्छ हाम्रो रूपमा प्रधानमन्त्री भन्ने त सबै क्याबिनेटका मिनिस्टरहरू होइन हुने भयो त्यसो भएको हुनाले पनि त्यो ठ्याक्कै सबभन्दा एउटा अर्थ राजनीतिक दस्तावेज हुनेकै छ तपाईँको नीति र कार्यक्रम त्यसले तपाईँको कस्तो बाटो पक्रिनुहुन्छ त्यो बाटो त्यो भन्ने रूपमा प्रधानमन्त्री भन्ने त सबै क्याबिनेटका मिनिस्टरहरू होइन हुने भयो त्यसो भएको हुनाले पनि त्यो ठ्याक्कै सबभन्दा एउटा अर्थ राजनीतिक दस्तावेज हुनेकै छ तपाईँको नीति र कार्यक्रम त्यसले तपाईँको कस्तो बाटो पक्रिनुहुन्छ त्यो बाटो त्यो गन्तव्यमा जानको निम्ति तपाईँले कस्तो नीति लिनुहुन्छ अनि त्यो नीतिलाई होइन त्यो नीति अनुरूप तपाईँले कार्यक्रम कसरी लिनुहुन्छ त्यो कार्यक्रम अनुरूप तपाईँले कसरी कार्यान्वयन मैले सधैँ भन्ने गरौँ त्यो एउटा माला कि उले जस्तो भनेर होइन तपाईँको उद्देश्य लक्ष्य त्यो लक्ष्यहरूको तपाईँको अझ रणनीति अनि नीति अनि कार्यक्रम अनि कार्यान्वयन गर्ने एउटा एकीकृत एउटा रोडम्याप जस्तो गरेर अगाडि जाने गरिकन

0: पर्ने हुन्थ्यो नीतिर कार्यक्रम. यहाँ चाहिँ नीति कार्यक्रम छ नि सामान्य मन्त्रालयहरूले होइन तर आफ्नो कसरी जाने भनेर त रिपोर्टिङ गरेर त्यो पठाउँछन् दस्तावेज त्यसलाई अलिअलि जोड घटाउ गरेर तपाईँको प्लस माइनस गरेर कपी पेस्ट गरेर निकाल्ने जस्तो गरिकन गर्ने त्यस्तो परम्परा छ. त्यो रुनु हुँदैन थियो. तर अघि मैले भने जस्तो थियो भने यस अहिलेकोमा चाहिँ एटलिस्ट चाहिँ आर्थिक चक्रमा केही केही नयाँ ढङ्गले जाने चाहिँ परिणाम भएका छन्. तर समस्या अघि मैले भने जस्तो थियो भने आधारभूत रूपमा त्यसलाई जोडेर होइन तपाईँले त्यो जमर्को गरेर अगाडि ल्याउन खोजेका कुराहरू व्यवहारमा ठोस रूपमा कार्यान्वयनमा जाने कुरालाई सुनिश्चित गर्ने जुन अवरोधी र पुनः चाहिने संरचना नीति संस्थागत परिपाटी छ नि त्यसलाई हस्तक्षेप गरेर कसरी सुधार गरेर अगाडि बढ्नुहुन्छ भन्ने कुरो को आएन भन्ने हो. तर पनि तपाईँले भने जस्तो के हो भने नीति र कार्यक्रम अझ बजेटभन्दा अझ एक स्तरको उन्नत भएर आउनुपर्ने चाहिँ हो भन्ने मलाई संस्थागत परिपाटी छ नि त्यसलाई हस्तक्षेप गरेर कसरी सुधार गरेर अगाडि बढ्नुहुन्छ भन्ने कुरो को आएन भन्ने हो. तर पनि तपाईँले भने जस्तो के हो भने नीति र कार्यक्रम अझ बजेटभन्दा अझ एक स्तरको उन्नत भएर आउनुपर्ने चाहिँ हो भन्ने मलाई लाग्छ.
1: विश्वमा अलिकति आर्थिक मन्दीको अवस्था छ. मध्य पूर्वमा भइरहेको यो बन्दले गर्दाखेरि सरकारले घोषणा गरेका योजनाले अहिलेको आर्थिक मन्दी कम गर्न कतिको मदत गर्छ? किनकि बाहिर जाने बित्तिकै बजारमा सबै कुराको भाव बढिसक्यो, नागरिकको आय स्तर कम छ. यो अवस्थामा चाहिँ यो योजनाले कतिको काम गर्छ यो नीति तथा कार्यक्रमले? किनकि मानिस त पहिलो स्वरूप जोडिने त बजारसँग हुन्छ.
0: बजेट कसरी आउँछ त्यो हेर्नु बाँकी छ. अनि त्यसमा पनि हामीले आउँदैन भन्ने पूर्वाधन भन्ने कुरो भएन. होइन जे हो तथ्य हो त्यो तथ्यमा विश्लेषण गर्नुपर्छ हामीले चाहिँ एटलिस्ट होइन. तर यसको सबभन्दा कमजोरी के भयो भने बाह्र जुन प्रतिकूलता छ त्यसले बडा आकर्षणको लागि मूल्य छ. मूल्य यहाँ उपभोक्ताले चाहिँ मूल्य बढ्ने कुरा त आफ्नो ठाउँमा छँदैछ होइन. त्यो व्यापक रूपमा त्यसले चाहिँ पार्ने जुन किसिमको उद्योगमा व्यवसायमा त्यो त कस्तो हुन्छ भने चेन फेक्ने अहिले मूल्य बढ्यो अनि झन बढ्दै गयो होइन. सबैतिरबाट चाहिँ त्यसले अनन्तगत ठुलो एउटा सङ्कट ल्याउने र आम जनताले आफ्नो साझदानको पनि रोजीरोटीको चाहिँ समाधान गर्न नसक्ने हुन्छ. त्यो पनि कुनै स्थितिले पनि वैकल्पिक तपाईँको अवसरहरू छैन होइन. अनि सबै जो वैकल्पिक रोजगारी छैन भनेदेखि त्यसले ठुलो समस्या लिन्छ. त्यो हिसाबले नलाग्छ आन्तरिक कारणले सबै बाह्य कारणले जनतालाई राहत दिने गरिदिन त्यो नीति र कार्यक्रम चाहिँ आएर अब बजेटले कसरी सुन्नुहुन्छ भन्ने हुनुपर्छ. र त्यसमा अझ मैले आउने जोड्दै थिएँ अब यत्रो चाहिँ युवा शक्तिको होइन विदेशमा बस्ने नेपाली पनि स्वदेशका नेपालीमा पनि एउटा भन्ने भने एक प्रकारको एउटा हस्तान्तरण एउटा के भन्नुहोस् न यो जेनेरेसनको होइन चाहिने एउटा हस्तान्तरण लिडरसिपको हिसाबले पनि राजनीतिक हिसाबले पनि युवाहरू यसरी ठुलो मात्रामा चाहिने ठुलो साइजमा चाहिने आएका छन् र त्यसमा प्रवर्तन अहिलेको सरकारको पार्टीभित्र छन्. तर पनि त्यो फिटले तपाईँको त्यो रोजगारीसँग जोडेर होइन किनकि रोजगारी भयो भने त तपाईँले आय आर्जन भएपछि त अलिकति राहत पनि हुन्छ नि. त्यसले पनि अर्को प्रकारले रोजगारीका कार्यक्रमहरू मूलत यो परम्परागत चाहिने कुराहरूलाई र अब जस्तो के दस वर्षको भनिन्छ त्यो त यो वर्षको बजेटमा पनि थियो. अझ त्यसमा त आन्तरिक होइन रोजगारी सिर्जना गर्ने दस वर्षमा चाहिँ व्यापक भन्ने थियो. अस्ति आएको दस्तावेजमा पाँच वर्षमा 15 लाख रोजगारी सिर्जना गर्ने भनेको छ. र त्यो ठोस रूपमा तपाईँले लिने नीतिहरू समग्र अथवा आर्थिक वृद्धि अथवा विकासहरू अनि हामीले भनेका 6-7 सेक्टरहरूको प्राथमिकरण र त्यसलाई व्यापक रूपमा अगाडि बढ्दा त्यसबाट होइन एउटा अटोमेटिक प्रोसेसमा पनि विकासको गतिलाई ती कुरा बनाउँदा त्यसबाट हुने रोजगारी सृजनाको एउटा पक्ष भयो. त्यसले पुग्दै पुग्दैन. फेरि के हो भने अर्थतन्त्रलाई तपाईँको पिकअप गर्ने मलाई लाग्छ अहिले युद्ध स्तरमा तपाईँले काम गर्नुभयो भने पनि अर्थतन्त्रलाई पिकअप गर्नुको किनभने हामी त धेरै जन समस्यामा छौँ गर्न टाइम लाग्छ. त्यसो भएको हुनाले पनि आर्थिक वृद्धिले पिकअप गर्ने कति टाइम लाग्ने भन्ने यहाँ चाहिँ अन्यताको स्थिति छ. त्यो भएको हुनाले पनि के भने ठोस रूपमा यद्यपि स्टार्टअपदेखि लिएर के एकीकृत रूपमा केही चाहिने सेवा सुविधाहरू उपलब्ध गराउने होइन त्यसपछि पुँजी उपलब्ध गराउने कुरा चाहिँ गरिहाल्छ. त्यो ज्यादै चाहिने तपाईँको मात्रात्मक रूपमा त्यसको नगण्य प्रभाव हुने हिसाबले चाहिँ त्यहाँ कुराहरू गरिएको छ. आम रूपमा योजना चाहिँ हाम्रो विकास प्रक्रियाबाट र अनि तपाईँले गर्ने लक्षित कार्यक्रमबाट रोजगारी यसरी कमसेकम पनि जुन किसिमको प्रतिबद्ध

0: गरिया छ त्यो अनुसार हामी रोजगारीको सुनिश्चित गर्छौं भन्ने ढंगले युवा शक्तिहरूलाई आश्वस्त पार्ने ढंगले पनि चाहिँ यो नीतिगत कार्यक्रम आएन र यो किन यस्तो भयो किन यति धेरै चाहिँ उपेक्षा भयो भन्ने कुरा म आफूले बुझ्न सकिरहेको छैन.
1: अब निजी क्षेत्रको तीन चारवटा जुन छ हामीसँग संस्थाहरू त्यसमा पनि अहिले नयाँ नेतृत्व आइरहेको छ. सेनाईमा पनि नयाँ नेतृत्व आयो, एफएनसीसीमा पनि नयाँ नेतृत्व आयो, सरकार पनि नयाँ छ. भनेपछि अब निजी क्षेत्रको मनोबल बढाउने खालका कार्यक्रमहरू कस्ता कार्यक्रमहरू आउनुपर्छ, यो तीनवटै सेक्टर यो नयाँ नयाँ मिलेर चाहिँ कसरी अगाडि बढ्नुपर्छ. निजी क्षेत्रले 100 खर्बको अर्थतन्त्र भनेर पहिलेदेखि भन्दै आएको हो र सरकारले पनि अहिले त्यही नीति लिएर आएको छ.
0: पहिले 5 वर्ष भन्ने थियो, अहिले 10 वर्ष घुम्र आयो. के भन्नु 7 वर्ष तिर तपाईँले 5 वर्षमा 7% आर्थिक वृद्धि हासिल गरेर तपाईँ 3000 डलर पुग्न सक्नुहुन्न. अब तपाईँको 100 अरबको डलरको चाहिँ अर्थतन्त्र कुरा कुनै छ भन्नुहोस्. कमसेकम पनि 5 वर्षलाई गर्दाखेरि 11-12% आर्थिक वृद्धि हुनु पर्थ्यो. अहिले उहाँहरूले अलिकति मार्जिन राखेर 10% गरेको. तर पनि के हुनुहुन्छ भने जुन ढङ्गले चाहिँ आर्थिक वृद्धि उच्च गर्ने कुरा हामी व्यापक रूपमा चाहिँ प्रति व्यक्ति आय र अर्थतन्त्रको आकारै बढाउने कुरा गरिएको छ. त्यसको मेन पिलार भनेकै मेन पिलार मेन खम्बा भनेकै होइन सम्भाग भनेकै के हो भने निजी क्षेत्र हो. त्यो निजी क्षेत्रको 75-80% त निजी क्षेत्रको लगानी हुन्छ होइन लगानी हुन्छ. त्यसो भएको हुनाले पनि मलाई लाग्छ के हो भन्नुहुन्छ भने त्यो जुन प्राथमिकता खास गरी त्यो उद्योगको क्षेत्रमा ऊर्जाको क्षेत्रमा पर्यटनको क्षेत्रमा सँगै व्यावसायिक कृषिसँगै जोडेर व्यापक औद्योगिकरणको त्यो कार्यक्रम त्यसलाई एउटा कम्प्रिहेन्ड गर्ने भन्छ कि एउटा कम्प्रिहेन्सिभ सामग्रिकतामा त्यहाँ भएका निजी क्षेत्र होइन यद्यपि त्यहाँ एक दर बनाउने के सुविधाको कुरा मिलेको छ. के गर्नु छ भने 1 महिनामा तपाईँले जानकारी कुनै उद्योग दर्ता गर्ने भने झन् त्यो 1 महिनामा गर्ने भन्ने कतिपय कुराहरू त्यसमा आएका छन्. तर के गर्नुहुन्छ भने तपाईँको जुन किसिमको यहाँ सुधारको होइन अर्को चरणको चाहिँ सुधार गर्ने भनिन्छ ट्याक्स जस्तो तपाईँले कर चाहिँ यस्तो हो यो कस्तो भयो भने चाहिँ यो सम्पूर्ण वा अधिकांश चाहिने के हो भने मार्जिन खाने भन्छ नि मार्जिन खाने बिचौलिया तन्त्र यति हाइ भयो कि त्यो 5 वर्षमा तपाईँ 300 अरबको कर सुर्ति दिनुभयो सुविधा उद्योग व्यवसायको नाममा. तर जीवन उद्योग व्यवसायले झन् भएन. त्यसभित्र अझ सबभन्दा समस्यामा 90% साना उद्योग व्यवसाय छन् ती सबभन्दा प्रताडित छन् होइन प्रताडित छन्. अनि त्यस्तै अघि गरिकन ऊर्जा क्षेत्रमा पनि जुन इन्डिजिनियस लगानीकर्ताहरू छन् अब अहिले त्यसलाई त अलिक ओपन अप गर्ला उनीहरू लगानी गर्दाखेरि चाहिँ त्यो प्रोसेसमा पुगेर वर्षौंदेखि उनीहरू लाइनअप भएर चाहिँ बस्नुपर्ने एउटा स्थिति छ. पर्यटन क्षेत्रलाई पनि तपाईँको ख्याति त लोकल स्थानीय तहसम्म चाहिँ पर्यटनलाई चाहिँ जोड्दै साहसिकदेखि लिएर अरू प्रकारका पर्यटनहरूलाई चाहिँ अगाडि बढाउनु पर्ने स्थिति छ. त्यसरी आम रूपमा के गर्नु पर्यो भने जुन किसिमका करका कारणले अब तपाईँको जग्गा खरिदका कारणले ठेक्का पट्टादेखि लिएर अरू थुप्रै जटिलता फेसिलिटेसहरूका कुराका कारणले बजारका मैले हेर्दै मैले करको अस्ति त्यो छलफल गर्न म बुझ्दै गएको थिएँ. त्यहाँ जाँदाखेरि त्यहाँका थुप्रै उद्योग व्यवसायका चाहिँ त्यहाँका स्थानीय नेतृत्व हामी क्षेत्रका नेतृत्वकर्ताहरूले भन्नुभयो कुनै उत्पादन गरेको तपाईँले बुझेनमा उत्पादन गरेको चिज काठमाडौँमा लिँदा चाहिँ 4 ठाउँमा तपाईँको कर तिर्नुपर्ने हुन्छ. अझ स्थानीय तहमा अहिले फरक ढङ्गले चाहिँ कर लगाउने होइन सम्पत्तिमा पनि एउटा त्यो कतिपय ठाउँमा लगाउने प्रदेशले लगाउने अनि त्यसपछि आएर यहाँ श्रमले चाहिँ लगाउने करको कुरा मूल्याङ्कनदेखि लिएर मैले हेरेको थिएँ. अब जस्तो कुनै एउटा उद्योग व्यवसायी वा व्यवसाय गरेर अरू प्रकारको व्यवसाय गरेको मान्छे अब कुनै करको अफिसियल मान्छे आउने हो भन्दा बित्तिकै तपाईँको चाहिँ उनीहरूले पसल वा होइन व्यवसाय उद्योग बन्द गरेर जानुपर्ने होइन त्यस किसिमको एउटा क्राइसिस. त्यस्तो भयो भने तपाईँले आश्वस्त विश्वस्त कर चाहिँ एकदम उहिलेदेखि तिर्ने हो भन्ने कुराको तपाईँले विश्वस्त नगरिकन अनि मान्छे उद्योग व्यवसायहरूमा कसरी आउन सक्छन् आउन सक्दैनन् होइन. त्यसमा पनि जुन किसिमका संस्थागत र अरू प्रकारका नीतिगत होइन र झन्झट दुःख दिने चाहिने जुन किसिमको परिपाटी छ अनि अनि त्यसपछि आएर बीचमा जो तपाईँ शुभ लाभको लागि हरेक जे गर्ने चाहिने एउटा स्थिति छ त्यसलाई अन्त गर्नु पर्यो र सधैँ यो प्रक्रियामा चाहिँ अस्तन्त्रलाई उपचारीकरणको गति दिनु पर्यो। कहाँ कहाँ के कारणले गर्दाखेरि अस्तन्त्र उपचारी त भएन, यद्यपि त्यो ट्याक्सदेखि लिएर अरू झन्झटले पनि त्यस कुरा त्यो दिएको छ। एउटा रजिस्ट्रेसन गर्नुपर्ने, प्रत्येक वर्ष रजिस्ट्रेसन गर्नुपर्ने, रिन्यू गर्नुपर्ने, अनि वर्षमा 15 ठाउँमा तपाईँले जाने त्यो रेकर्डिङ गर्नुपर्ने भन्दा त्यतिकै जुन किसिमको तपाईँको एउटा वातावरण हो, उद्योगिक व्यावसायिक जुन किसिमको चाहिँ वातावरण हो, त्यो ज्यादै प्रतिकूल भएको छ र त्यसमा अलिकति बजारसँग पनि मिलिएको छ। बजारसँग बजारको पनि तपाईँले एक प्रकारले कसरी प्रतिस्पर्धा गर्ने र त्यो प्रतिस्पर्धामा कसरी उनीहरूलाई लेभल प्लेइङ फिल्ड गर्छ नि, त्यो लेभल प्लेइङ फिल्ड कसरी दिने भन्ने कुरा यही हाम्रो पाटो होइन। अर्को सधैँ के हो भन्नुहुन्छ भने उद्योग व्यवसायको हिसाबले यद्यपि सरकारले अहिले 100 रुपियाँभन्दा बढीको चाहिँ तपाईँको बोर्डरमा होइन कर्म तिर्खिनु सामानहरू लिन नदिने भनेको छ। म आफै छलफलमा जाँदाखेरि पनि मैले त्यहाँ अवस्था यस्तो देखेको थिएँ कि बोर्डरमा शनिबार त त्यहाँ माखो पनि चाहिने त्यो बाटो सडकमा हिँड्छ, सधैँ चाहिँ बोर्डर पारी गएर सारा सामानहरू हिँड्ने भनेर त्यही स्थानीय तहको उद्योग र व्यवसायहरू चाहिँ कसरी चल्ने भन्दा बित्तिकै समानान्तर रूपमा जुन ढङ्गले अनौपचारिक अर्थतन्त्र वा अन्डर रेकर्ड मैले एउटा कार्यक्रममा यो व्यापार व्यवसायहरूसँग सम्बन्धित चाहिने व्यवसायहरूले चाहिने हुँदै हुनुहुन्थ्यो कि उहाँहरूले हिसाब गरे कि 500 अरब रुपियाँको अनरेकर्डेड ट्रेड छ भनेर त उहाँहरूले हिसाब गर्नुभएको छ। एकातिर इलिगल ट्रेड, अर्कोतिर तपाईँको चाहिने विभिन्न किसिमका झन्झट र प्रक्रियाहरू छ, तिनलाई एकदम हामी हेऱ्यौँ नि दक्षिण पूर्वी एसियामा जुन ढङ्गले त्यहाँ कुन्दीकरण भयो, तपाईँले साउथ कोरियाको उदाहरण गर्नु, थाइल्यान्डको हिसाबमा हुनुहुन्छ, मलेसियाको तपाईँले चाहिने उदाहरण हुनुहुन्छ, अरू कतिपय अहिलेका चाहिने युवा औद्योगिक राष्ट्रहरूको तपाईँले उदाहरण लिनुभयो भने पनि जुन चाहिँ सुविधासहित फेसिलिटेट गर्दै अनुकूलता प्रदान गर्दै चाहिने उद्योग व्यवसायलाई प्रवर्धन गरिएको थियो, त्यो ढङ्गले चाहिँ फेसिलिटेट गरेर अगाडि जानुपर्ने आवश्यकता छ। त्यसो भनेको चाहिने के हो भने एक प्रकारको जुन किसिमको क्राइसिस अफ कन्फिडेन्स छ त्यसलाई चिन्ने, एक प्रकारले एउटा कम्प्याक्ट ठोस समन्वयमा सहकार्यमा चाहिँ तपाईँको निजी क्षेत्र अनि सरकारको अगाडि बढाउन जानुपर्छ। त्यसमा अझ मैले जोड दिनु के भने साना उद्योग व्यवसायहरू सबभन्दा प्रताडित छन्, तिनले सबभन्दा धेरै मान्छेलाई चाहिँ रोजगारी दिन्छन्, तिनले नै हाम्रो स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गर्छन्, त्यो गर्ने गरिकन जानुपर्ने खाँचो छ। र त्यसैले भने मैले औपचारिक अर्थतन्त्र र जुन इलिगल गैर कानुनी कारोबारहरू छ तिनीहरूलाई पनि प्रोत्साहन गर्नुपर्छ, त्यो नगरिकन तपाईँले यतापट्टि उद्योग र व्यवसायलाई पनि अगाडि पुर्याउनु भने जान सक्ने स्थिति चाहिँ छैन।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे वरिष्ठ अर्थविद डाक्टर तुलिराज खनालसँग कुराकानी गरिरहेका छौ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: This is Sumlin, it's me, and I work for Michelin, worldwide franchise, Indiana, Michigan, and I'm here to tell you what I have to offer, like truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing, number one, when you go, it's all about safety, when I go and

0: Steve Takura, Fresh Tabijan, Zango, Radio Network.
1: तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदली नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे वरिष्ठ अर्थविद डाक्टर दिलराज खनालसँग कुराकानी गरिरहेका छौं। सरलाई कार्यक्रम बदलिदि नेपालमा फेरि पनि स्वागत छ।
2: जस्तो हामीले अब नीति तथा कार्यक्रम कस्तो आयो भन्ने कुरा पनि गर्यौं, अनि यसको प्राथमिकता कतिको व्यवहारिक छन् भन्ने कुरा गर्यौं, र यसलेसँग छुटेका महत्वपूर्ण पक्षका साथसाथै रोजगारीका कुरा, यो आर्थिक मण्डीमा कसरी अगाडि बढ़न सक्छ भन्ने बारेमा पनि कुराकानी हो। अब यो उत्पादन र निर्यात बढाउने स्पष्ट रणनीति चाहिँ यो नीति तथा कार्यक्रममा देखिन्छ कि देखिँदैन?
3: थाकी राखिएको छ त्यसरी भन्नु पर्यो, किनभने हामीले गर्दै जानेछौ भन्ने नयाँ चरणको आर्थिक सुधारका कुराहरू हुन्छन् नि, मलाई लाग्छ त्यो चाहिँ ठ्याक्कै जस्तो करको कुरा। अहिलेको सबभन्दा समस्या के हो भने चाहिँ करलाई तपाईँले उत्पादन र उत्पादनसँग जोड्नुहुन्छ, किनभने बीचमा कसैले फाइदा लिने होइन, मार्जिन खाने होइन, तपाईँको आयात चाहिँ प्रोत्साहन गर्ने, यहाँको चाहिँ बैंकिङकरणलाई चाहिँ प्रोत्साहन गर्ने, खास उत्पादनशील क्षेत्रमा लगानी गर्ने र उत्पादन क्षेत्रमा लगानी गरेर अनि पुँजीको सञ्चय गर्दै जीवन हिसाबले अर्थतन्त्र अगाडि बढाउने, त्यो क्रममा हाम्रा स्रोत साधनहरूको पनि अधिकतम उपयोग हुने, जसका कारणले रोजगारी पनि स्वदेशमै चाहिँ सिर्जना हुने, त्यो डिस्कोर्स त्यो बाटोमा हामी नगएको भएको हुनाले पनि जस्तो करमा हामी उत्पादन उत्पादनसँग जोड्छौं, समग्र सुधारका कुराहरू जस्तो लागत चाहिँ कम गर्ने कुरा, अनि त्यसपछि उद्योग व्यवसायलाई चाहिँ सुरक्षित गर्ने कुरा, अनि आईटी र अरू प्रविधिहरूलाई चाहिँ नयाँ ढंगले इन्ट्रोड्युस गर्ने कुरा, र अब कृषि उद्योग इत्यादिलाई चाहिँ प्राथमिकता दिने कुरा होइन, सब ऊर्जालाई पनि प्राथमिकता दिने कुरा, यदि कतिपय चाहिँ तपाईँको उत्पादन उत्पादन शीर्षासँग जोडिएका छन्, त्यसबाट उनीहरूले यिनलाई जुन किसिमको नयाँ चरणको आर्थिक सुधारको कुरा गरिरहेछ त्यसलाई ठोस रूपमा विगतभन्दा फरक ढंगले, यहाँ चाहिँ कस्तो स्थिति छ भन्नुहुन्छ भने कहिले काहीँ अब यो सुधारको कुरा गर्दाखेरि ठ्याक्कै हिजो असफल भएको यो प्रकारले त्यो हामी निम्बा उदारवाद भन्छौँ, त्यसले चाहिँ उत्पादनशील क्षेत्र लगानीलाई पनि प्रोत्साहन नगर्ने, त्यसपछि आय असमानता पनि व्यापक रूपमा बढाएर लिएर जाने, र त्यसका कारणले गर्दाखेरि अब नेपालको सन्दर्भमा त अझ रेमिटेन्स अनि उपभोग होइन, त्यसले गर्दाखेरि एउटा दिगो ढंगले अर्थतन्त्र अगाडि बढेर पनि जान नसक्ने हाम्रो त्यो अनुभव छ, र गोबर अगाडि पनि त्यही ढंगले यान्त्रिक तरिकाबाट त्यो नवउदारवादको नीतिलाई अगाडि बढाइयो, त्यसलाई ठ्याक्कै तपाईँको सुधारलाई पनि त्यस्तै ढंगले जाने हो भने चाहिँ त्यसको केही अर्थ भएन, एकदम उत्पादनशील क्षेत्रमा लगानी गर्ने, लगानी गर्नको निम्ति चाहिँ तपाईँको अझ यसमा अघि मैले एउटा कुरा छुट्याएको के हो भन्नुहुन्छ भने लगानीका स्रोतहरू बाहिर पनि अहिलेका नयाँ तपाईँको इन्स्ट्रुमेन्टहरू युज गरेर होइन विभिन्न विकल्पहरूको लागि लगानीमा चाहिँ लागि स्रोतको परिचालन गर्ने भनिएको छ, तर एउटा मैले नबुझेको कुरा के हो भने हाम्रो अथवा ब्याङ्किङ सेक्टरमा 12-13 खरबको पैसा आइकन भएर बसेको छ, स्रोतको कमी त छैन नि, त्यसलाई पनि तपाईँले चाहिँ कुनै न कुनै रूपमा तपाईँले गलत ढंगले परियोजना चयन गर्ने अनि अन्दाजिन्दा चाहिने खर्च गर्ने बढेर गर्नु भयो भने त्यसले अर्को प्रकारको संकट ल्याउँछ, बेङ्गालमा संकट ल्याउने भयो, सिङ्गो अर्थतन्त्रलाई पनि सुन्नु, तर पनि अलि सुविचारित ढंगले बुद्धिमत्तापूर्ण ढंगले एउटा परियोजनाहरूको चयन मिलेर चाहिँ तपाईँको सरकारले चाहिँ पब्लिक सेक्टर मिलेर गर्ने र मध्य वा दीर्घकालीन हिसाबले अनि त्यसको रिटर्न कसरी आउने भनेर गर्न सकियो भने मलाई लाग्छ कि यो अहिले जुन कुरा हामीले सम्बन्ध गरिरहेको छौँ त्यसलाई पनि उपयोग गर्ने कुरा युवा त्यो ढंगले आउँछ भन्ने मलाई लागेको थियो, नित्र कार्यक्रममा आएको छैन, मलाई लाग्छ बजेट यतातिर पनि ध्यान दिनुपर्छ, त्यसको समेत उपयोग गर्दै प्राथमिकता क्षेत्रमा ठोस ढंगले छिटो रिटर्न दिने, मध्य रूपमा रिटर्न दिने, अलि लामो कालमा रिटर्न दिने होइन, त्यस ढंगले लगानीलाई त्यो सरकारको लगानी सँगै ब्याङ्किङ क्षेत्रबाट हुने लगानीलाई पनि उत्पादनशील क्षेत्रसँग उत्पादन क्षेत्रमा निजी क्षेत्रले गर्ने लगानीसँग जोडेर उनीहरूलाई विभिन्न ढंगले इन्सेन्टिभ उत्प्रेरित गर्ने गरेर गयो भने त्यहाँ उत्प्रेरणाका हामीले पुनः सम्मान गर्छौँ भन्ने कुरा पनि आएको छ, हामीले आशा गरौँ कि बजेटमा त्यसलाई चाहिँ अन्तर सम्बन्धित बनाएर आउनेछ भन्ने हामी आशाहरू पनि विश्वास गरौँ।
1: अब यो नीति तथा कार्यक्रम कार्यान्वयनमा सबैभन्दा ठूलो चुनौती चाहिँ के देखिन्छ? जबसम्म तपाईँले
3: ज्यादै चिबिएका समस्याहरू छन् गहिरिएका समस्याहरू छन् त्यसलाई तपाईँले एकाङ्की रूपमा त्यहाँ अलिकति चलाउनु र कसैले सुन्दाखेरि एकदम कहाँमा पिरियो कि एक गर्नु लाग्छ भने इलुजन भन्छ नि भ्रम दिने ढङ्गले गएर त नि हाम्रो काम लाग्दैन मैले भनेको थिएँ अब बजेट आउने बेला भएको छ कार्य सम्पादनमा आधारित बजेट त्यो भने के हो भने कति तपाईँले खर्च गरेर कति तपाईँको प्रतिफल आउँछ भन्ने कुराको सुनिश्चित गरेर मात्र अनि जुन चाहिँ प्रोजेक्ट बन्छ त्यो प्रोजेक्ट ब्याङ्कको स्क्रुटिनीबाट मात्रै चाहिँ परियोजनाहरू त्यहाँ सञ्चालन गर्ने गरेर र अनि तपाईँले कार्य सम्पादनमा आधारित बजेट बनाएपछि त्यसैसँग जोडेर ल्याउनु पर्यो भने कार्य सम्पादनमा आधारित मूल्याङ्कन र अनुगमन प्रणाली त्यो भने के हो भने यो कार्य सम्पादन भन्दा बित्तिकै तपाईँले विभिन्न तपाईँले परिसूचकहरू राख्नुहुन्छ परिसूचक चाहिने तपाईँले ठेक्का कहिले गर्नुहुन्छ अथवा तपाईँले त्यो ठेक्का पछि तपाईँको जुन चाहिने सामग्रीहरूको तिनको आपूर्ति कसरी गर्नुहुन्छ कहिले कार्य सम्पादन गर्नुहुन्छ त्यसले कहिले चाहिने त्यसले रिटर्न दिन्छ भनेर त्यो रोडमा चाहिँ तपाईँले तयार गर्नुहुन्छ र त्यसभित्र जवाबदेही कहाँको परिपाटीलाई पनि तपाईँले सुनिश्चित गर्नुहुन्छ र एउटा समयबद्ध अनुगमन र मूल्याङ्कनको परिपाटीलाई पनि मन्त्रालय त्यसपछि योजना आयोग त्यसपछि प्रधानमन्त्री स्तरमा त्यो गर्ने कुरालाई पनि सुनिश्चित गरेर तपाईँले राखेका प्रस्ताव गरेका नीति प्रस्ताव गरेका कार्यक्रम प्रस्ताव गरेका परियोजनाहरू समयबद्ध रूपमा सम्पन्न हुने कुराको तपाईँले त्यो बजेट तर्जुमाकै बेलामा त्यो रेडिनेस हुन्छ नि त्यो रेडिनेस गर्नुभएको हुन्छ अब त्यो दिशामा मलाई थाहा छैन कति तयारी भइरहेको छ त्यो गर्यो भने मात्रै यो नीति र कार्यक्रम यसमा टेकेर बन्ने जुन बजेट हो त्यो बजेट कार्यान्वयन भएर जाने एउटा स्थिति बन्न सक्छ तर यसभित्रको एउटा महत्वपूर्ण पाटो एउटा सकारात्मक छ के भन्ने मैले सुन्नु भने सुशासनमा जवाबदेहीको पनि पार्टीमा त्यसभित्र पनि तपाईँको यो डिजिटलाइज सिस्टममा सेवा सुविधालाई चाहिँ टाइमली गर्ने कुरा अनलाइन गर्ने कुरा होइन यी सबै कुराहरूलाई जुन ढङ्गले चाहिँ फोकस गरिएको छ त्यसलाई अझ सोलो डोलो एकीकृत ढङ्गले त्यसलाई मूर्तिकृत गर्ने भनेर एक्सनमा जाने गरिकन बजेटले त्यसलाई अलिअलि यथार्थपूर्ण ढङ्गले अलिक वस्तुवान ढङ्गले अलिक लागु नै हुन्छ भन्ने कुराको सुनिश्चित गर्ने हिसाबले आयो भने यो जुन किसिमको सबभन्दा ठुलो अवरोधपूर्ण कार्यान्वयनमा हुने जुन किसिमका जटिलताहरू छन् ती जटिलताहरूलाई चिन्ने उनीहरू भन्न जान सकिन्छ भन्ने मलाई
1: कार्यक्रम बदलिने नेपालमा आज हामी सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट बारे कुराकानी गरिरहेका छौं हामीसँग हुनुहुन्छ आज वरिष्ठ अर्थविद डाक्टर डुलेरा छन् यो सहकारी बल तथा वित्तीय क्षेत्र सुधारका विषयमा कार्यक्रम कतिको स्पष्ट छ
3: यो आंशिक रूपमा आएको छ तर पनि जुन लेभलको जुन स्तरको समस्या छ अब त्यो स्तरको समस्यालाई एक त के त्यो कतिपय चाहिँ जसले ठगी गरेका छन् तिनी भागे तिनको सम्पत्ति कहाँ छ भन्ने पनि कुरो छ र अहिले जति चाहिँ त्यो रेकर्डेड छ त्यति मात्र नभए त्यो ठगीको स्केल र मात्र अझ व्यापक र अझ ठुलो छ त्यसो भएको उनीहरूले यो आंशिक रूपमा आएको छ यो पर्याप्त छैन यसलाई अझ ठोस गरेर एक्सनमै गएर जो चाहिँ पीडित छन् उनीहरूलाई क्षतिपूर्ति दिने कुरा फेरि के हो भने यसका कारणले गर्दा पनि अर्थतन्त्रमा अझ तपाईँको स्थानीय तहको अर्थतन्त्रमा होइन सहरकै पनि कतिपय हिसाबले चाहिँ अर्थतन्त्रमा यसले पनि थप प्रतिकूलता थपेको स्थिति छ अर्थतन्त्रलाई त्यो ठगी र जुन चाहिँ पीडित छन् तिनीहरूलाई होइन पीडितलाई को एउटा प्रकारले उपचार गर्ने कुरा सहयोग रिलिफ दिने कुरा एउटा पक्ष हो यसँग जोडिएको समग्र अर्थतन्त्रलाई पनि माथि उठाउने कुरासँग पनि जोडिएको हुनाले त्यही ढङ्गले यसलाई प्राथमिकता दिनुपर्छ भन्ने मलाई
1: अब हामीले नीति तथा कार्यक्रमको एकदम व्यापक चर्चा गरौँ धेरै पक्षहरू हामीले समय दियौं अब सरकार बजेटमा केन्द्रित हुँदैछ अब यो बजेट आउँदा सरकारले कुन क्षेत्रमा बढी ध्यान दिनुपर्छ हामीले हरेक वर्ष बजेट आउँछ तर जहाँ प्रयोग हुनुपर्ने त्यहाँ प्रयोग भइरहेको देख्दैनौ जहाँ खर्च गर्नुपर्ने त्यहाँ खर्च गरिरहेको देख्दैनौ नागरिकले बजेटबाट अपेक्षा अनुसार फल पाइरहेको हुँदैन भनेपछि अब यो स्थिर सरकार पनि यो पाँच वर्ष काम गर्ने हो अनि फेरि पाँच वर्ष काम गर्दै गर्दा बजेटका पनि चरणहरू हुन्छन् भन्ने मैले सुन्छु त्यसमा तपाईँहरू अझै विज्ञ हुनुहुन्छ यसमा पहिलो वर्ष कुन लेभलको बजेट ल्याउने दोस्रो लेभलमा कुन तेस्रो लेभलमा कुन र पाँचौं वर्षमा कस्तो ल्याउने भन्ने हुन्छ अब यो पहिलो चरणमा पहिलो सरकार अहिलेसम्म हामीले हरेक बजेटमा टिका टिप्पणी गर्दै आउँदाखेरिमा अब यो बजेटमा सुधार गर्नुपर्ने मुख्य कुराहरू चाहिँ के छ
3: बजेटको साइजको कुरा गर्नुभयो मैले साइज चाहिँ यदि साइज आवश्यक छ तर त्यसले धेरै म्याटर गर्दैन नेपालको सन्दर्भमा भन्ने भनेको र अहिले बजेटको साइजको चाहिँ जुन कुरा भइरहेको छ हिजो अन्तरिम सरकारको बेलामा जुन उनका खाका तैयार भयो सायद त्यसैलाई नियन्त्रण दिन छ कि भन्ने अहिलेसम्म बुझ्ने छ
2: त्यो
3: बजेटको आकार हुने तर त्यो बजेटको आकार भन्दा पनि तपाईँले मैले त भनिरहेको कुरा हो मैले अहिले पनि भनिरहेको छु के भन्छ यो वर्ष विभिन्न समिति गभर्मेन्ट बोडीजको लागि भनेर विभिन्न मन्त्रालयहरूलाई छुट्याइएको रकम 111 अरब रुपियाँ छ त्यो विचार गर्नु 2075 हामीले अधिकांश त्यसलाई खारेज गर्यौँ गर्न भनेका थियौँ त्यो पैसा तपाईँले बचाएर शिक्षामा स्वास्थ्यमा गरिबी निवारणमा उद्यमशीलतामा होइन यता पुँजीगत चाहिने राम्रा राजनीतिक महत्वका परियोजनाहरू पैसा लगाउनु भएको भए के हुन्थ्यो त्यो अवसर त गुल्यो तर कुरा के हो भन्नुहुन्छ भने त्यसैले सबभन्दा पहिलो र फर्मोस्ट कुरा के हो भन्नुहुन्छ भने तपाईँले अनुत्पादक खर्च यो काम लगाउने के अरे कोष समितिहरू खारेज गरेर खारेज गर्नु चाहिँ गर्नुहुन्न अनि तपाईँले चालु खर्चलाई चाहिँ व्यापक रूपमा नियन्त्रण गरेर अघि पनि भनेको कुरा छ खर्चको आधार अहिले जुन छ त्यसमा अझ धेरै घटाउने चालु खर्चभित्र अनि तपाईँले पुँजीगत खर्च कमसे कम 500 अरब बनाउनु 400 अरबको त यो वर्षै ल्याथ्यो यो पनि 40 र 45% चाहिने बीचमा तपाईँको अर्धवार्षिक समीक्षामा चाहिने कटौती गरियो तर यही त लगिहाल्थ्यो त्यसो भएको उनीहरूले एकदमै के हो भन्नुहुन्छ भने 500 अरबको करिब चाहिने त्यही सिलिङभित्र है मैले भने त्यही सिलिङभित्र 500 अरबको पुँजीगत खर्च पुर्याउने त्यसभित्र के गर्ने भने अहिलेसम्म अहिले काममा लागि 40% परियोजना पुँजीगत खर्चभित्रका छन् सबै खारेज गर्ने अहिले भएका जुन रणनीतिक महत्वका रूपान्तरकारी भनेर आज निधि कार्यक्रममा ती रूपान्तरकारी परियोजनाहरूको पुनर्संरचना गर्ने जस्तो उहाँहरूको वाचामा के छ भने 10 राष्ट्रिय गौरवका आयोजनाहरूलाई हामी चाहिँ 2 वर्षमा कम्प्लिट गर्छौँ भन्नुभएको छ के अरे राष्ट्रिय गौरव भन्ने नामै खारेज गर्नु भनेको थियौँ हामीले 2075 निधि कार्यक्रममा त्यो कति परेका छैन अब रूपान्तरकारी भन्ने आएको छ के आउँछ हेरौँ तर पनि मैले मलाई कुरा के भन्नु छ भने त्यो कन्क्रिटली यिनको पुनर्संचालन गर्नु केही नयाँ जस्तो आइटी सेक्टर अगाडि बढाउने कुरा तपाईँले पूर्वाधार विकास गर्नु पर्यो त्यस किसिमको तपाईँको चाहिँ टेक्निकल ह्युमन रिसोर्स पनि तपाईँले तयार गरेर लिएर जानु पर्यो तपाईँले बाहिर त्यही ढङ्गले चाहिँ मार्केटको पनि विकास गर्नु पर्यो व्यापक लगानी गर्नुपर्ने खाँचोको आवश्यकता छ कृषिमा तपाईँले नयाँ गरी जानु भन्नुभएको छ उद्योगमा भन्नुभएको छ उद्योगमा भन्नुभएको छ अनि उद्योग व्यवसायलाई उत्प्रेरण गर्ने कुरा चाहिँ गर्नुभएको छ शिक्षा स्वास्थ्य त्यसैले आम रूपमा के हो भन्नुहुन्छ भने 500 अरबको बजेट बनाउने केही कंक्रीट चाहिने राष्ट्रिय महत्वका रणनीतिक महत्वका परियोजनाहरू त्यसमा समावेश गर्ने गरेर आउनुपर्ने पहिलो फर्मोस्ट कुरो त्यसपछि के हो भने अघि मैले भने जस्तो के हो भने ल्याएका प्राथमिकता अघि मैले भने त्यो लगभग ठिकै छ कृषिलाई प्राथमिकता दिन्थ्यो मेरोदण्ड भनेर कृषिलाई व्यावसायिक गर्ने त्यसँग उद्योगसँग गरेर उद्योगसँग गर्ने नगरिकन त तपाईँ जान सक्नुहुन्न त्यो भएको ऊर्जाको कुरा तर ऊर्जामा मेरो एउटा भन्ने चाहिँ के छ भने ऊर्जामा निजी क्षेत्र धेरै सबल भएर आइरहेको छ त्यसो भएको हुनाले निजी क्षेत्रले जहाँ जहाँ तपाईँको चाहिँ लगानी बढी गर्न सक्छ त्यस्तो नै निजी क्षेत्रलाई प्रेरित गर्ने ऊर्जामा सरकारले कम लगानी गर्ने अनि त्यसपछि त्यहाँबाट बस्ने पैसा अरूतिर लगाउने र के हो भन्नु चाहिँ जस्तो ऊर्जा भन्दा बित्तिकै त त्यसले त एउटा रूपान्तरण अर्थात् ऊर्जाको विकासलाई तपाईँले हरित विकाससँग जोड्न सक्नुहुन्छ अहिले उद्योगलाई पनि तपाईँले हरित उद्योगसँग जोड्न सक्नुहुन्छ कृषिलाई पनि तपाईँले होइन त्यो पुरानो परम्परा खेतीबाट नयाँ ढङ्गले जाँदाखेरि त्यसलाई तपाईँले हरितसँग जोड्न सक्नुहुन्छ त्यसो भएको हुनाले ऊर्जा नै यस्तो ड्राइभिङ हो जसले तपाईँको हरित अर्थतन्त्रलाई चाहिँ व्यापक रूपमा अगाडि बढाएर लिएर जान सक्छ सँगै कतिपय हाम्रा निर्माणका कुराहरू छन् ती निर्माणका कुराहरूलाई पनि तपाईँले त्यही ढङ्गले चाहिने त्यो अलिकति मोर इन्भाइरोमेन्ट फ्रेन्डली बनाएर लिएर जानु पर्यो त्यसो भएको हुनाले त्यसरी यी प्राथमिकताका क्षेत्रमा ठोस गरिकन सरकारले नीति वा आफ्नो कार्यक्रम सँगै तपाईँ जति किसान हुनुहुन्छ किसानलाई अनि त्यसको उद्योग व्यवसायहरू उद्योग व्यवसायलाई अरू लगानीकर्तालाई कसरी उत्प्रेरित गरेर ती प्राथमिकताका क्षेत्रमा नयाँले अगाडि जान सक्नुहुन्छ भन्ने कुरा जान पर्यो यसभित्र एउटा अघि मैले चाहिँ अहिलेसम्म नभनेको एउटा कुरा के भन्नुहुन्छ भने निर्माणको क्षेत्र खास गरी किन इन्फ्रास्ट्रक्चरमा इन्फ्रास्ट्रक्चर पनि सडक पूर्वाधार पूर्वाधारको चाहिँ ठुलो ग्याप छ तर ग्यापभित्र पनि अर्को के छ भने यति धेरै त्यहाँ गुणात्मक पक्ष चाहिँ यति कमजोर छ पूर्वाधारको विकास र त्यो ज्ञान अनि त्यसपछि आएर त्यसको गुणात्मक पक्ष र यसैसँग अझ जोडेर के हो भने जुन किसिमको अन्तर प्रदेशीय जुन किसिमको ग्याप छ असमानता छ त्यो असमानतालाई पनि यो बजेटले जसले देखिन्छ नि तपाईँ हरेक इन्डिकेटर्सले तपाईँले हेर्नुभयो भने मध्य प्रदेश त्यसपछि कर्णाली त्यसपछि आएर सुदूरपश्चिम त्यो रूपान्तरण त त्यो पनि हो नि त होइन जुन किसिमको असमानता छ त्यसलाई असमानतालाई पनि मिनिमाइज गर्ने पनि त एक प्रकारको नयाँ ढङ्गको रकममा रूपान्तरण हो नि त्यसो भएको त्यो असमानतालाई चाहिँ काउन्ट गर्दै अर्थतन्त्रलाई नयाँ ढङ्गले चाहिँ तपाईँको रूपान्तरण गर्ने र त्यसभित्र छिटो अघि बढ्यो भने चाहिँ युवा युवा बेरोजगारीलाई कसरी मिनिमाइज गर्दै अथवा युवाहरूलाई पुरा राम्रो चाहिँ मिसन बिल्डिङमा राष्ट्र निर्माणमा कसरी उनीहरूलाई चाहिँ सहभागी गराएर रोजगारीमा पनि व्यापक रूपमा सिर्जना गर्न सकिन्छ भन्ने कुराको एउटा ठोस तपाईँको रणनीति नीति कार्यक्रम कार्यान्वयनको चाहिँ एउटा पनि पार्टी त्यसलाई चाहिँ अहिले बडा एकीकृत ढङ्गले जसका कारणले गर्दाखेरि भोलि अनि तपाईँले ल्याएका कार्यक्रमहरू पनि सुरु नै नहुने लागू नै नहुने लागू भए पनि एक वर्ष भन्यो भने दस वर्ष पनि लागू नहुने जुन किसिमको तितो अनुभव छ व्यतिथिपूर्ण चाहिँ यो कार्यान्वयनको चाहिँ पुरा डिफल्ट जुन किसिमको चाहिँ स्थिति अवस्था छ त्यसलाई चिर्दै ल्याएका कुराहरू कानुन हुने कुरालाई प्रत्याभूत सुनिश्चित गर्दै बजेट आउनुपर्ने खाँचोमा आवश्यकता छ भन्ने मलाई
4: म कार्यक्रमको अन्त्यतिर छु. अब अहिलेको आर्थिक अवस्थालाई हेर्दा सरकारको लक्ष्य कतिको प्राप्त गर्न सकिने देखिन्छ. सरकारले एउटा योजना कार्ययोजना पनि तयार पार्यो, त्यही अनुरूप नीति कार्यक्रम लिएर आयो, अब बजेट ल्याउँदैछ. अब यो सरकारले कसरी अगाडि बढ्नुपर्छ जसले गर्दा यो बजेट नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि साथसाथै नागरिकले चाहिँ यस्ता नीति तथा कार्यक्रम सरकारले ल्याउँदै गर्दा अपेक्षा चाहिँ के गर्ने?
3: त्यो बजेट ले अघि मैले भने जस्तो बजेट बजेटको लागि हामी बजेट प्रति विश्वस्तता नहुने. अब कस्तो छ भन्नुहुन्छ भने बजेट आयो छ महिनामा अर्धवार्षिक समीक्षा गर्ने. पहिले बजेट चाहिँ संसदबाट लोकतान्त्रिक विधि र प्रक्रियाबाट तपाईँले पास गर्ने. त्यो पनि कसरी? कमाफुल स्टर चेन्ज नगरिकन. त्यहाँ कमाफुल स्टर चेन्ज गर्न नेपाली बजेट ल्याएकोमा अनि त्यसपछि अर्थ मन्त्रालयको टेबिनमा बसेर तपाईँको 40-45 भने यो वर्ष त 45 कति प्रतिशत चाहिँ 40% माथि तपाईँको पुँजीगत खर्च चाहिँ कटौती गरेको छ कसैसँग सोध्नै पर्यो होइन. यस किसिमले एक प्रकारको ज्यादै ठूलो अविश्वास बजेट प्रति नाममा समीक्षाको नाममा बजेट प्रति नै चाहिने ठूलो अविश्वास. तर त्यसले अर्को के गर्छ त भन्दा ठूलो विकृतिसित जति कृषिमा 4% आर्थिक वृद्धि गर्ने त्यसभित्र चाहिँ तपाईँले कृषिका परियोजनाहरू यी सरकारले लागू गर्ने अथवा चाहिँ कृषि सेवाका यी सुविधा उपलब्ध गर्ने निजी क्षेत्रबाट पनि यसरी लगानीहरूलाई भन्ने अनुमानमा गर्नुहुन्छ. तपाईँले धेरै परियोजना जे के कार्यक्रम नीति राख्नु भएको थियो त्यो सबैलाई छोडिएपछि तपाईँले बजेटमा लक्षित गर्नुभएको थियो तपाईँले त्यसलाई सबै छोडिदिनु भयो. अझ त्यसमा ट्रान्सफर गर्नुहुन्छ अझ के छ भने वर्षको अन्तिममा 40% चाहिँ तपाईँले आषाढमा चाहिँ खर्च गर्नुहुन्छ होइन. त्यो त्यसो भएको हुनाले पनि जनताको बजेट प्रतिको चाहिँ विश्वास नभएको र भन्छहरूले चाहिँ एक प्रकारले इन्डिपेन्डेन्ट हुन्छ नि आए पनि नआए पनि के भयो र भनेर आम जनताले चाहिँ त्यस्तो किसिमको एउटा त्यसलाई उपेक्षा गर्नुपर्ने एउटा त्यस्तो बाध्यताको चक्रबाट हामी बुझिरहेका थियौँ. त्यसो भएको हुनाले बजेटको फर्मोस्ट कुरा चाहिँ के हो भने चाहिँ जुन किसिमको लक्ष्य लिएको छ आगामी वर्ष 7% आर्थिक वृद्धि सम्भव छैन. मेरो हिसाबमा के छ भने चाहिँ मेरो आफ्नो हिसाब पनि गरेको थिएँ 6% आर्थिक वृद्धि हासिल गर्न सकिन्छ निजी क्षेत्रको लगानी सरकारको लगानी अनि त्यसपछि आएर मूलभूत चाहिँ हाम्रा नेपालीहरू विदेशमा बस्ने नेपालीहरू र प्रत्यक्ष विदेशी लगानीलाई चाहिँ तपाईँले करिब 2 खरबको डेफिसिट हुन्छ भन्ने लाग्छ मलाई अहिलेको हिसाबले जाँदाखेरि 6% आर्थिक वृद्धि हुनुको निम्ति 6% आर्थिक वृद्धि गर्ने त्यो आर्थिक वृद्धि पनि कस्तो भने गुणात्मक हिसाब होइन ती जुन प्राथमिकता क्षेत्रहरू छन् तिनको नयाँ ढङ्गले रूपान्तरण गर्ने जसका कारणले उत्पादन वृद्धि हुने त्यो प्रक्रियामा जनताको ठूलो हिस्सा सहभागी र त्यसको लाभमा पनि चाहिँ सहभागी हुने त्यो प्रक्रियाबाट तपाईँले जाने र अनि बजेट लागू मैले भने जस्तो जुन किसिमको विकृति विसङ्गति केही लागू नहुने एक एउटा राखेको पैसा अर्कोतिर खर्च गर्ने आउट चाहिँ बजेटभन्दा बाहिरबाट चाहिँ पैसा लगानी गर्ने अझ त्यो बहुवर्षीय ठेक्काको नाममा सुनिश्चितता गर्ने त्यो पनि डुबिएस प्रकारका प्रयोगहरूमा गर्ने अनि चाहिँ त्यो राजनीतिक जनगर राष्ट्रिय गौरवका परियोजना भनेर राख्ने होइन त्यसको जस्तो जाने अब यो हिसाबले 41 वर्ष लाग्छ भनेर विश्व ब्याङ्कले भनिन्छ भन्ने बित्तिकै यो किसिमको जुन किसिमको अवस्था र स्थिति छ यसलाई चिनेर लक्ष्यहरू यो यसरी गर्दाखेरि हामी त्यो लक्ष्य प्राप्त गर्न सक्छौँ भन्ने कुराको सुनिश्चितता छ र बजेट अब यहाँ नीति कार्यक्रममा अलिकति आएको छ कि हामी चाहिँ लास्टमा खर्च गर्ने कुरालाई रोक्छौँ भनेर आएको छ. एकदमै के हो भन्नुहुन्छ भने बजेटको अहिले अङ्गको रूपमा नीतिमा पनि अलिकति त्यहाँ कुरा परिरहेको छ कार्ययोजना बजेट तर्जुमाकै क्रममा अहिले जसरी बजेट बनिरहेको छ त्यो बजेटकै क्रममा कार्ययोजना बनाउने एक्सन प्लान बनाउने कुन चाहिने तपाईँको मन्त्रालय कुन परियोजना कुन कार्यक्रम को जिम्मेवार होइन ठेक्कापट्टा कहिले सम्पन्न नभएमा त्यसको जिम्मेवार को हुने यी सबै कुराहरूलाई एउटा एकीकृत ढङ्गले बजेटको एउटा अङ्ग बनाउने र साउन एक गतेदेखि तपाईँको ठोस रूपमा कार्यान्वयनमा जाने त्यो कुरालाई सुनिश्चित गर्यो भने बजेटप्रतिको विश्वासनीयता पनि बढ्छ र सँगै के हो भन्नुहुन्छ भने अर्को जहाँसम्म जनताको पक्ष छ बजेट भनेको अर्थ राजनीतिको दस्तावेजमा भएको हुनाले यसले सर्वेक्षण गराएन यहाँ के देखियो भने जब उनीहरूले विजयले आएको भन्दा बित्तिकै त जो त्यस्तै मलाएका छन् तिनीहरूका आवाजहरू तिनीहरूका प्रेसरहरू तिनीहरूका इन्ट्रेस्टहरू मात्रै बजेटमा होइन जस्तो संसारमा कहीँ नभएको ट्याक्सका नियमहरू यतापट्टि छन् कानूनहरू त्यो कानूनको रिभ्यू गर्नु नपर्ने ओभरनाइट चाहिँ राति बसेर अनि जोड घटाउ गरेर करका चाहिँ दरहरूलाई तलमाथि गर्ने जुन किसिमको परिपाटी हो नि अनि बजेटको इन्जिनियरिङ भन्छ कि यो यस्तो किसिमको परिपाटीलाई चाहिँ तपाईँको सभाको लागि अन्त गर्ने गरेर सरकारहरू र त्यसभित्र पनि मैले सुरुमा भने जस्तो आम जनता विपन्न जनता गरिब जनता अनि त्यसपछि बेरोजगार जो बाहिर जानु बाध्य भएका छन् तिनलाई र उद्योग व्यवसायलाई पनि एउटा अर्थ राजनीतिक हिसाबले यो नीति यो कार्यक्रम ल्याउँदाखेरि त्यो लक्षित समुदाय लाभान्वित हुन्छ भन्ने गरिकन जुन ढङ्गको जनमत चाहिँ छ त्यो जनमतको सम्मान गर्दै त्यो ढङ्गले ल्याउने परिपाटीको थाल्ने गर्यो भने होइन बजेटप्रतिको विश्वासनीयता पनि बढ्छ अनि जनताले पनि हामीलाई केही पाइन नभए त जिरोसँग गेम हेर्नु बजेट आउँदा जान्छ केही जाने तपाईँको चाहिँ पावर सेन्टरसँग चाहिँ नेक्सस भएका मान्छेहरू होइन वा चाहिँ बिचौलिया वा अरू प्रकारकाले चाहिँ त्यसको पूरा लाभ लिइरहेका हुन्छन् त्यसले गर्दा उनीहरूले जाने आम जनतालाई जहाँ तलाई अब सुन त्यो यो जुन किसिमको परम्परा परिपाटी छ संस्कार छ यसलाई आमूल रूपमा नष्ट गर्ने र नयाँ एउटा बाटोबाट एउटा जाने एउटा डिपार्चर हुने ढङ्गले बजेट आयो भने अनि जनतालाई पनि सुन्ने वा हाम्रो बजेट हो भन्ने एउटा अनुभूति हुनेछ भन्ने मलाई लाग्छ।
5: हस्, समय र जानकारीको लागि सरलाई धेरै धेरै धन्यवाद।
3: अनि मलाई पनि आफ्नो कुराहरू राख्ने जुन किसिमको मौका र अवसर दिनु हो त्यसको लागि धेरै धेरै धन्यवाद।
5: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अर्थविद डाक्टर दिलीराज खनाल। आज हामीले सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे कुराकानी गर्यौं। यो कुराकानी सँगै आजको लागि कार्यक्रम बदलको नेपालको समय सकिएको छ। अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चापागाई बिदा हुन्छु। नमस्कार।

0: हरे कृष्ण कृष्ण ओ हुलाकी बाबू उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे असल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
1: हो आमा मैले पनि सुनेको थिएँ त्यस्तो गर्नु भनेको हुलाक सुवाको महत्व कति छ भन्न खोजेको लागि आमा
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
1: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
0: ए हो र बाबु
1: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
0: हस् हस् बाबु हरे कृष्ण कृष्ण
2: नेपाल सरकार विज्ञापन हो Isn't it amazing when the internet just works? For binge watcher to binge shopper.

CBC, Good Fiber, Exceeding Expectation. गोदावरी नगरपालिकाको अत्यन्त जरूरी सूचना यस नगरपालिकाभित्र सञ्चालन भएका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका

0: सी भरपूरा स्पष्ट विचार जियो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
0: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची, नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी। संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी। अझै केही दिन देशका सबैजसो ठाउँमा वर्षा र बदली कायमी रहने, अरू प्रदेशको तुलनामा कोशी बागमती र गण्डकी

लगानी करे को आरोप र आईसीसी टी ट्वेंटी विश्व वरीयता में दीपेन्द्र सिंहरी चौथो स्थान में यथावत नेपाल पुलिस क्लब राष्ट्रीय महिला फुटबल प्रतियोगिता को फाइनल में खबर में अब पूरा खबर प्रधानमंत्री बालेन्द्र शाह को उपस्थिति र जवाब खोज्ते विपक्षी दल अवरोध करे हिजो स्थगित भएको प्रतिनिधि सभा को बैठक आज बोलाइएको छ। बिहान 11 बजे बोलाएको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। गएको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरेपछि बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री नआएपछि प्रतिपक्षी सांसदले सदन अवरूद्ध गरेका थिए। सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले दिन सम्भावित कार्यसूचीमा उल्लेख छ। नीति तथा कार्यक्रमलाई आज निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ। यसै गरी राष्ट्रिय सभाको बैठक पनि बिहान 11:15 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल कायम रहने सम्भावित कार्यसूची छ। प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गर्ने निर्णय गरेको छ। सरकारले अर्थ गृह परराष्ट्र रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। यसै गरी उद्योग वाणिज्य तथा आपूर्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य गर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय गठन गरेको छ। अरू मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय, भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। यसै गरी महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा वातावरण पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यालय भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाडिएको छ। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न

0: हुन निर्वाचन हो। नेपालको संविधान तथा प्रचलित कानूनले निजामती सेवालाई राजनैतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाको रूपमा परिकल्पना गरेको उल्लेख गर्दै निजामती सेवा ऐनको व्यवस्था सम्झाएको छ। प्रचलित निजामती सेवा ऐन 2049 दफा 61 दफा 1 खण्ड 9 निजामती कर्मचारीले राजनीतिमा भाग लिए भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था छ। केही दिन देशका सबैजसो ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना कायम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार देशका सबैजसो भूभागमा वर्षा र बदली कायम रहने भए पनि कोशी बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ। अबको 3 दिनसम्म नै देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो। प्री मनसूनको समय भएकाले तत्कालका लागि अबको 3 दिन वर्षा र बदली कायम रहने र त्यसपछि पनि पानी परि नै रहने उहाँको भनाइ छ। काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा आज बिहान पख पानी परेको छ। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा तथा मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्दाभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढुङ्गा बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रूख बाँसको झ्याल वा अगुवा टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं। थोरै बचत धेरै कायदा। बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बिमा संस्थान।
0: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। कृषि विभागले वैज्ञानिक आधारमा धानको समर्थन मूल्य तोक्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सिफारिश गरेको छ। विभागले किसानद्वारा उत्पादित मोटा तथा मसिना धानको सही मूल्य सुनिश्चित गर्ने उद्देश्यले मूल्य सिफारिश गरेको हो। किसानको जमीनको उत्पादन लागत प्रति एकाई धानको उत्पादनमा लाग्ने खर्च तथा बिउ मल श्रम मुद्रास्फीति र बजार मूल्यको स्थगत सर्वेक्षण गरेको विभागले त्यही तथ्याङ्कका आधारमा वैधानिक मूल्य निर्धारण गरी अनुमोदनका लागि विभागीय मन्त्रालयमा पठाएको हो। मन्त्रालयले उत्पादन लागत ढुवानी खर्च बजार मूल्य तथा अन्य सान्दर्भिक आधार समेटेर प्रति क्विन्टल मूल्य प्रस्ताव गर्ने तयारी गरेको छ। विभागले देशका विभिन्न 22 जिल्लामा प्रति हेक्टर धानको प्रति इकाई उत्पादन लागतका आधार तथा गएको वर्ष कायम गरिएको न्यूनतम समर्थन मूल्यमा केही इकाई थप गरी नयाँ मूल्य निर्धारण गर्ने विभागले जनाएको छ। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता सम्बन्धी प्रविधिहरू विकास गर्ने अमेरिकी कम्पनी ओपन एआईका प्रमुख कार्यकारी अधिकृत श्याम अल्टम्यानमाथि ओपन एआईसँग कारोबार गरेका विभिन्न कम्पनीमा 2 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको गैर कानूनी हिस्सेदारी रहेको खुलासा भएको छ। अमेरिकाको क्यालिफोर्नियाको ओकल्याण्ड संघीय अदालतमा चलिरहेको मुद्दाका क्रममा सार्वजनिक दस्तावेजमा यस्तो विवरण बाहिर आएको समाचार संस्था रोइटर्सले जनाएको छ। यो मुद्दा अमेरिकी अरबपति एलन मस्कले दायर गर्नुभएको हो। मस्कले ओपन गैर नाफामूलक संस्थाबाट नाफामुखी कम्पनीहरू रूपान्तरण गर्दा विश्वासघात भएको दावी गर्दै 150 अर्ब डलर अर्थात 20 खर्ब 70 अर्ब रूपियाँ क्षतिपूर्ति र अल्टम्यानलाई नेतृत्वबाट हटाउन माग गर्नुभएको छ। अदालतमा पेश गरिएको विवरण अनुसार अल्टम्यानको सबैभन्दा ठूलो लगानी फ्यूजन ऊर्जा कम्पनी हेलियन इनर्जीमा रहेको छ, जसको मूल्य झण्डै 1 अर्ब 70 करोड़ डलर रहेको छ। अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह भोरी आईसीसी टी20

स्रोत रहेका छन्। आईसीसीले हिजो सार्वजनिक गरेको नयाँ वैधतामा दिपेन्द्र चौथो स्थानमा थापत रहेका हुन्। वैधता अनुसार दिपेन्द्रको 245 रेटिङ हुँदछ। यो विश्व वरियतामा जिम्बाब्वेका सिकन्दर राजा 328 अंकसहित शीर्ष स्थानमा रहेका छन्। यस्तै भारतका हार्दिक पाण्ड्या दोस्रो तथा पाकिस्तानका साइम अयुब तेस्रो स्थानमा रहेका छन्। र नेपाल पुलिस क्लब बुटवलमा चलिरहेको दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। हिजो भएको पहिलो सेमी फाइनलमा पुलिसले गएको वर्षको विजेता ट्रिनिटी क्लब वालिङलाई 4-0 गोलले पराजित गर्दै उपाधि नजक पुगेको हो। खेलको 21 मिनटमा मनिषा रावतले गोल गर्दै पुलिसले अग्रता दिलाए। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज सन्त डायोफसी काठमाडौँ र अभिषेक चर्च नवलपुर बीच खेल हुनेछ।

गृह मन्त्रालयको संख्या 22 घटाएर 18 कायम निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी अझै केही दिन देशका सबै जसो ठाउँमा वर्षा र बदली कायम रहने अरू प्रदेशको तुलनामा

0: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: जोडको काख
2: स्वच्छ सुन्दर र शुद्ध प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
2: शहरबाट
1: नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946563 र 9841954081 वेबसाइट झुले.com.np। मेरो कपडा प्याकिङ गरिदिन्छु श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
1: फोन 0954-93-33-94-55।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्दा बढीका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकामा सञ्चालन हुँदै आएका सार्वजनिक गाडीहरूको अवस्था, सुरक्षा मापदण्ड र ट्राफिक नियमको पालना बारे निगरानी गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अनुगमन तथा छड्का निरीक्षण अभियान शुरू गरेको छ। यात्रुको सुरक्षा, सार्वजनिक यातायातको सेवा सुधार तथा दुर्घटना न्यूनीकरण लक्षित गर्दै हिजोदेखि नियमित रूपमा छड्के निरीक्षण थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा जडान गर्नुपर्ने सीसी क्यामेरा, ड्याशबोर्ड क्यामेरा लगायत सुरक्षा उपकरण जडान गरिएका छन् वा छैन भन्ने विषयमा विशेष ध्यान दिएर अनुगमन शुरू गरेको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। काठमाडौँमा 1700 जना महिलाहरूको पाठेघरको मुखको क्यान्सर जाँचको रिपोर्ट आउँदा 60 जनामा एचपीभी पोजिटिभ देखिएको छ। काठमाडौँ महानगरपालिका र वीर अस्पतालसँगको सहकार्यमा चैत 16 गतेदेखि वैशाख 21 गतेसम्म महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर निशुल्क परीक्षण तथा प्रारम्भिक उपचारका क्रममा एचपीभी जाँच गरेको थियो। 2779 जना महिलाको स्वास्थ्य जाँच गर्ने क्रममा 1700 जना महिलामा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको थियो। रिपोर्टमा पोजिटिभ देखिएका महिलाहरूलाई हरेक बुधबार र शुक्रबार 20 अस्पतालमा बोलाउने गरिएको छ।
3: सुनका गरगहना चोरी गरेको आरोपमा काठमाडौँ उपत्यकाबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनका गरगहना चोरी गरेको आरोपमा सप्तरीको खडग नगरपालिका घर भएका समीर चौधरी, ललितपुरको बण्डल घर भएकी पूजा शर्मा जोशी, भारतको बिहार घर भए काठमाडौँ न्युरोड बस्ने श्रवण कुमार पक्राउ परेका हुन्। झण्डै 34 लाख रूपियाँ बराबरका सुनका गहना चोरीको आरोपमा उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो। चौधरीलाई चोरी गरेको, जोशीलाई चोरीका गरगहना बिक्री गरेको र न्युरोडमा सुन पसल गरेर बस्ने कुमारलाई चोरीका गहना किनेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ। काठमाडौँको नागार्जुन नगरपालिकाको रानीबन र सानो भन्ज्याङमा श्रृङ्खलाबद्ध चोरी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुरको तापली गाउँपालिकाका रमेश कुमार तामाङ र काठमाडौँ महानगरपालिकाका प्रभात सिंह प्रधान रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उनीहरूले चोरीका सामान किनबेच व्यवस्थापन र बिक्री वितरण गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीहरूको डेराबाट चोरीको मोबाइल, ल्यापटप, नगद, मूर्ति, लागू औषध, चोरीमा प्रयोग हुने औजार लगायत बरामद गरेको छ। तामाङ सानो भरेन्द्र सिंह 32 पुतली क्षेत्रमा बसोबास गर्दै आएका थिए। यस्तै भक्तपुरको चागुनारा नगरपालिका 9 ताथनबाट प्रहरीले 1 किलो 588 ग्राम चाँदी सहित एकजनालाई पनि पक्राउ गरेको छ। र निशुल्क वाटर बुथमा राखिएको पानीको दुरूपयोग रोक्न काठमाडौँ महानगरपालिकाले निगरानी बढ़ाएको छ। पिउनका लागि मात्रै नभए अन्य प्रयोजनका लागि पनि पानी प्रयोग गरेको भेटेपछि महानगरले निगरानी बढ़ाएको महानगरको सार्वजनिक निजी सावधानी इकाइका सहायक निर्देशक नरेन्द्र मान बज्राचार्यले बताउनुभयो। बुथबाट पिउनका लागि मात्र पानी लिन महानगरले प्रयोगकर्तालाई आग्रह गरेको छ। काठमाडौँका विभिन्न 8 ठाउँमा निशुल्क रूपमा पिउनका लागि वाटर बुथ राखिएको छ। उहाँका अनुसार काठमाडौँ उपत्यका खानपान व्यवस्थापन बोर्डसँगको सहकार्यमा महानगरले पछिल्लो समय 8 वटा निशुल्क वाटर एटीएम बुथ संचालनमा ल्याएको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अझै केही दिन देशका सबैजसो ठाउँमा

गुड मर्निङ, नमस्ते, नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ। कार्यक्रम लकीको विषय लिएर सजाको जस्तै आज पनि उपस्थित भइ नै सकेका छौं। सुन्दै हुनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफएम 110.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम लकीमा मलाई प्राविधिक मित्रबाट मलाई शर्मिला पुरीले सपोर्ट गर्दै हुनुहुन्छ भने म आवाजमा छु रेविका राई। र सजाको जस्तै आज पनि कार्यक्रम लकीलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौं। तपाईँ हाम्रो वैदिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लकीलाई लिएर उपस्थित हुने गर्दछु। हिजो आज पनि हामी तपाईँहरूको समक्ष उपस्थित भइसकेका छौं र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 97.6 हुनुहुन्छ 79.7 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। विशेष गरिकन कतिजना साथीहरू अहिलेको समयमा हाम्रो कार्यक्रम लकीको प्रतीक्षामा हुनुहुन्थ्यो होला, तपाईँको प्रतीक्षाको घडी पनि आइ नै सकेको छ र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 97.6 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला र आफ्नो वैदिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। कतिजना साथीहरू अहिलेको समयमा खाना बनाउँदिनुहुन्छ होला, खाना खाँदिनुहुन्छ होला, है खाजा खाँदिनुहुन्छ होला, मेलापाततिर हुनुहुन्छ होला, कसै साथीहरू पनि जति साथीहरू पनि अहिलेको समयमा गोठालोतिर पनि हुनुहुन्छ होला, है जस्तो सुकै अवस्थामा भए पनि कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे। कार्यक्रममा पनि सम्भव भएसम्म कार्यक्रममा पनि सहभागिता जनाउनुहोला र आफ्नो वैदिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। यदि तपाईँले कार्यक्रममा सहभागिता जनाउनुभयो भने तपाईँले लक्की नम्बर प्राप्त गर्नुभयो भने लक्की नम्बर प्राप्त गर्नु भए पश्चात चाहिँ तपाईँ चाहिँ लक्की विजेता बन्ने सम्भावना पनि रहेको हुन्छ र त्यसैले कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहिँ 97.6 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला आएको छ र कतिजना साथीहरू हाम्रो कार्यक्रम लकीको नियमको बारेमा त अवगत नै होला, तर पनि आजबाट तपाईँ कार्यक्रम लकीलाई सुन्दै हुनुहुन्छ र कार्यक्रम लकीमा सहभागिता जनाउन चाहनुहुन्छ भने कार्यक्रम लकीको नियमको बारेमा म तपाईँलाई अवगत गराउन चाहे। कार्यक्रम लकीमा तपाईँलाई हामीले अनिवार्य रूपमा दुईवटा प्रश्न हामी राख्ने गर्छौं। यदि तपाईँले दुईवटै प्रश्नको सही उत्तर दिनुभयो भने तपाईँले लकी नम्बर प्राप्त गर्न सक्नुहुनेछ र लकी नम्बरको साथमा अन्तिम हामी बनोत्सव हामी तेस्रो प्रश्न पनि हामी राख्ने नै छौं। हामीले सोधेको दुईवटा प्रश्नमध्ये तपाईँले दुईवटै प्रश्नको सही उत्तर दिनु भएन भने पनि तपाईँले आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाउँदै गर्दाखेरि कार्यक्रममा लक्की नम्बरै प्राप्त गर्नुपर्छ भन्ने हुँदैन। तपाईँले प्रयास मात्र गर्नुभयो भने तपाईँलाई धेरै मात्रामा सहयोग गर्नेछ है। म केही प्रश्नलाई नै निरन्तरता दिन चाहे प्रश्न सम्पूर्ण साथीले कपीमा टिपोट गर्दै पनि जानुहोला, किनकि आगामी दिनमा हामी वर्षीको खण्डमा पनि हामी कपीमा हामी पल्टाएर हामी हेर्न सक्छौँ। प्रश्न यस्तो रहेको छ, क्षेत्रफलको हिसाबले सबभन्दा सानो भूपरिवेष्टिक राष्ट्र कुन रहेको छ? यसको सही उत्तर रहेको छ भ्याटिकन सिटी रहेको छ है। अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ, नेपालको सिमानाबाट सबैभन्दा नजिकको समुद्र सिमाना कति टाढा रहेको छ? यसको सही उत्तर रहेको छ 1126 किलोमिटर रहेको छ है। र सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ, जनसंख्याको आधारमा सबैभन्दा ठूलो भूपरिवेष्टिक राष्ट्र कुन हो? यसको सही उत्तर रहेको छ इथियोपिया रहेको छ है। सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 97.6 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहन्छु। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ, नेपालको सबैभन्दा बढ़ी व्यापार कुन मुलुकसँग हुने गरेको छ? यसको सही उत्तर रहेको छ भारत रहेको छ है। र सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 97.6 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ, क्षेत्रफलको हिसाबले सबभन्दा ठूलो भूपरिवेष्टित राष्ट्र कुन रहेको छ? यसको सही उत्तर रहेको छ कजाकिस्तान रहेको छ है। र सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। र अब चाहिँ हामी कार्यक्रम लकीको पहिलो अनि छोटो विश्राम जाने बेला भइ नै सकेको छ। पहिलो अनि छोटो विश्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटिलो व्यवहार दबाव कर्ताव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्रको भोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा भूत नेपालद्वारा जनहितमा जनसन्देश।
1: कहाँ पुग्यो कहाँ पुग्यो जनप्रतिनिधिको नजर। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि। नेत्रशून्य गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेत्रशून्य हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज www सुरु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको सूची दरबन्दीभित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापक्षण ओखुमा ब्यारेज ओखुझुङ्गा दरखास्तको आह्वान मिति यही पुस्तक 18 गतेदेखि 13 गतेसम्म दोब्बर दोस्रो पुसाई मिति जेठ 17 गतेदेखि 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0735 5576 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.com मा लगइन गरी हुन सक्नेछ।

0: हार दे उन अंतराया 2083 साल भेट 11 र 12 गते सुनि दुखुमा नगरपालिका 10 तिनमा निर्माण गरेको ओल्डन फिल्म गुम्बा तथा सेवा केन्द्रको प्रदि धर्मक गुरूपीको टीमा फौसिल हुनुपछि जिउँदा छ राप्रो प्राण प्रतिष्ठा जिउसा पूजा मानिसको अभिषेक वहाँ हुने भएको कुरा आमा तथा दाजु भाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि एकै सूचना मार्फत हार्दिक अनुरोध प्रदर्शन साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वानको साथ ग्रहण गरिदिनुहुन सम्पूर्णमा एकै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काघीहरु वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान जुसा पूजा मानेको अभिषेक वान हुने भएको छ।
0: जाङ्ग शेर्पा अध्यक्ष लोनी शेर्पा कोषाध्यक्ष मिन शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुनि दुखुन्दा नगरपालिका 10 सुनि पुगे।
2: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना आदरणीय सेवा ग्रही मोहन भवानी यातायात व्यवस्था कार्यालयबाट प्रबन्धन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासोमा सुनि अधिकार कार्यालय प्रमुख शर्मा सिजी सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: हेलो दाई नमस्कार।
5: नमस्कार भाई कता छौ?
4: म त गाउँमै छु नि दाई, एससी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अमाउमा परे दाई।
5: अमाउमा पर्ने कुरै छैन दाई, त्यही सँगै एससी दिएर साथीभाइ चाबुङको मनासी ओल्ड कलेजमा आएर बुझेर त्यही पढ्दै निको गरेर बुझिसके। त्यही पनि दुःख भएर आउने अब त्यही पढ्ने, किनकि मनासी आज लाखौं विद्यार्थीको सही गन्तव्य। मनासी वर्ल्ड कलेज शांत तथा अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, आईएसओ सर्टिफाइड, अतिरिक्त क्रियाकलाप, साथ ही यह कलेज ने विद्यार्थी में रहकर अंतर्निहित प्रतिभा पहचान करी उजागर कर मदद करते आये। शुल्क गुणस्तरीय शिक्षा मनासी वर्ल्ड कलेज चाबुङ सुसुबाजी। सम्पर्क नम्बर 9803-62382, 9803-62387।
6: युवा कृषि पर्यटन मार्फत समृद्ध मध्य दुधकोशी समावेशी विकास आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मध्य दुधकोशीको समृद्धि। मध्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुन एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

0: कार्यक्रम लकीको उसलाई छोटो विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा कार्यक्रम लकीलाई लिएर उपस्थित भइ नै सकेका छौं। यो असल दिनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफएम 101.3 MHz कार्यक्रम लकीलाई सुन्दै हुनुहुन्छ र कार्यक्रम लकीमा सहभागिता जनाउन चाहनुहुन्छ भने 97.5 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ है। र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्न चाहे। केही प्रश्नलाई नै म निरन्तरता दिन चाहे। प्रश्न यस्तो रहेको छ सम्पूर्ण साथीले कविमा लोड गर्दै पनि जानुहोला भन्न चाहे है। र प्रश्न यस्तो रहेको छ द्वितीय विश्वयुद्धको शुरूआत कहिलेदेखि भएको हो। यसको सही उत्तर रहेको छ सन् 1939 सेप्टेम्बर 1 शुरू भएको है। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहन्छु। प्रश्न यस्तो रहेको छ आफ्नो ग्रहको साथी सूर्यको परिक्रमण गर्ने सौर्यमण्डलका सदस्य तथा आकाशीय पिण्डलाई के भनिन्छ। यसको सही उत्तर रहेको छ उपग्रह रहेको छ है। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे। प्रश्न यस्तो रहेको छ चन्द्र वा सूर्यको केही भाग मात्र ढाक्ने ग्रहणलाई के भनिन्छ। चन्द्र वा सूर्यको केही भाग मात्र ढाक्ने ग्रहणलाई के भनिन्छ। यसको सही उत्तर रहेको छ खण्डग्रास रहेको छ है। र अर्को प्रश्नलाई म निरन्तरता दिन चाहे। प्रश्न यस्तो रहेको छ ल अफ नेचर सेलेक्सनका प्रतिवादकको हुन् ल अफ नेचुरल नेचुरल सेलेक्सनका प्रतिवादकको हुन् यसको सही उत्तर रहेको छ चार्ल्स डार्विन रहेको छ है। यदि अर्को प्रश्नलाई निरन्तरता दिन चाहे। प्रश्न यस्तो रहेको छ पहाडको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ। पहाडको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ यसको सही उत्तर रहेको छ ओरोलोजी रहेको छ है। र सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। र प्रश्न यस्तो रहेको छ पृथ्वीको सतहमा हालसम्मको अधिकतम तापक्रम कति रेकर्ड गरिएको छ यसको सही उत्तर रहेको छ 59 डिग्री सेन्टिग्रेड रहेको छ है। र अवश्य भने हामी कार्यक्रम लोकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला भनिसकेको छ। दोस्रो अनि अन्तिम विश्राम जानेछौ। विश्रामको साथ फेरि उपस्थित हुनेछौ।
1: बालबालिकालाई लागु औषध दुर्फल पहुँचदछ। लागु औषध सामाजिक अपराध हो। कोही कसैले सहयोग नगरौं। बाल बालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउँ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारी सन्देश।
3: सवारी साधनको हिन्दी तीर्थस्थलहरू सम्बन्धी सूचना।
4: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
5: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय तुरन्त
6: सड़क प्रयोग गर्दा ध्यान दिउँ। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउँ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मध्यकुमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं।
9: मौसम तथा जलवायु सम्बन्धी सूचना लिएर दिने गरौं।
10: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं।
11: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं।
12: जल
11: जलवायु परिवर्तन का असर घटाने सामूहिक प्रयास करौं। वन संरक्षण वृक्षारोपण में सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत पर स्वच्छ ऊर्जा को प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियंत्रण जिम्मेवार बनाऊ। वातावरण संरक्षण करो, जीवन रक्षा करो।
12: आंतरिक मामला तथा कानून मंत्रालय कोसी प्रदेश द्वारा जनहित में जारी संदेश।
13: यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्पाद गर्न गरौ।
12: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
14: और प्रिंट म्यूजिकर को रकम तवारी साबुन को नंबर एक गणे संबंधी सूचना
15: आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वास्तविक रूप में बुझाउन पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर संबंधी वितरण हेर्न का लागि संबंधित यातायात कार्यालय में गए कर प्रिंट मांग बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एक तथा कर बुझाए पछि प्राप्त हुने बीमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
16: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँत गर्यो।
17: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
12: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
18: साल जेठ 11 र 12 गते सानो दुखुम्बा नगरपालिका 10 पुलमा निर्माण गरेको ओभन सिलिङ गुम्बा तथा सेवा केन्द्रको प्रगति धर्म गुरूपुलको टिमा थर्सन मुखुसी जीवबाट राप्री प्राण प्रतिष्ठा जीवका पूजा मानेको अभिषेक वाण हुने भएको कुरा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ। साथै राप्री प्राण प्रतिष्ठान कार्यक्रममा पाल्नु भई अभिषेक वाणको साथ ग्रहण गरिदिनुहुना सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
19: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काकीहरू वाचन गर्ने र 12 गतेको दिन राप्री प्राण प्रतिष्ठान जुम्सा पूजा मानेको अभिषेक वाण हुने भएको छ।
20: जाङ्गु शेर्पा अध्यक्ष, लोनी शेर्पा कोषाध्यक्ष, मिन शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोनु दुखुम्बा नगरपालिका 10 सुनिखुम्बु।
21: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
22: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आधार निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% प्रतिशत छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
21: दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 2 3।
22: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सहेरी सोलुखुम्बु।
0: नेपाली सिनेमा नयाँ सैन्य घोडा सम्बन्धी सूचना। नेपाली सेनाको सेतु दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। श्री दुर्गापक्ष फोन ओखुमा ब्यारेज ओखुझुङ्गा दरखास्तको आह्वान मिति यही पुस्ता 18 गतेदेखि 23 गतेसम्म दोब्बर दोस्रो पुसाइ मिति जेठ 17 गतेदेखि 23 गतेसम्म। हक जानकारीको लागि सम्पर्क नम्बर 0 37 5 5 5 6 7। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हुन सक्नेछ।

0: सवारी साधनको हिँडो टेकु त्रिपुगुण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालयलाई पुरा गर्दछ।
1: जहाँ बाट चर्किन्छ सगरमाथा, जहाँ बाट चर्किन्छ दुधकोशी, तिमी बाट गुन्जन्छ तपाईँ हाम्रै
2: आवाज। लक्की स्पोन्सर्ड बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर, सुनु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सुनु खुम्बु।
3: लक्की

कार्यक्रम लसीको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा कार्यक्रम बटुलाई लिएर उपस्थित भइ नै सकेका छौं। सुन्दै हुनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 110.2 MHz कार्यक्रम बटुलाई सुन्दै हुनुहुन्छ। र कार्यक्रम बटुलमा सहभागिता जनाउन चाहनुहुन्छ भने टेलिफोन लाइन खुल्ला रहेको छ 97 49 54 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे। र कतिपय ठाउँमा आज भोलि अलिकति मौसमको कारणले गर्दाखेरि टेलिफोन लाइन लाग्न पनि नसक्ला, तैपनि आज हामीले केही प्रश्नलाई नै हामी निरन्तरता दिएर चाहिँ हामी अगाडि बढ्ने नै छौं। साथीहरूको टेलिफोन लाइन नलागे पनि है आगामी दिनमा चाहिँ हामी पक्कै पनि तपाईँको टेलिफोन लाइन चाहिँ लाग्नेछ है। र कतिपय ठाउँमा चोलखुङ्गुतिरको अलिकति मौसमको कुरा सुनाउने गर्दाखेरि चाहिँ एकदम धेरै घुमिरहेको छ है, दिउँसोको समयमा चाहिँ एकदम धेरै पानी पर्छ। सायद तपाईँको गाउँ ठाउँतिर पनि अलिकति नेट इन्टरनेट पनि त्यस्तै हुन सक्छ है, अलिकति पानी पर्दा कुनै बेला चट्याङहरू लाग्दै गर्दाखेरि चाहिँ अलिकति समस्या हुन सक्छ। ढिला नगरीकीमा न केही प्रश्नलाई नै निरन्तरता दिन चाहे, प्रश्न यस्तो रहेको छ सम्पूर्ण साथीले कविता नोट गर्दै पनि जानुहोला। आज हामी टेलिफोन लाइनमा नि प्रश्न उत्तरको खेल नखेले तापनि हामी प्रश्नलाई निरन्तरता दिन चाहन्छु। आगामी दिनमा भोलिको दिनहरूमा चाहिँ पक्कै पनि तपाईँ अनि म चाहिँ प्रश्न उत्तरको खेल खेल्दै चाहिँ हामी अगाडि बढ्नेछौँ। तपाईँको टेलिफोन लाइन चाहिँ हामी पक्कै पनि हामी लिने नै छौँ है। र केही प्रश्नलाई म निरन्तरता दिन चाहे, प्रश्न यस्तो रहेको छ है, सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। प्रश्न यस्तो रहेको छ, आसियान दिवस कहिले मनाइन्छ? स्कूल सहयोग रहेको छ अगस्त 8 तारीकमा रहेको छ है। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, प्रश्न यस्तो रहेको छ, जनमत संग्रह गरी ईयूको सदस्यता परित्याग गर्ने राष्ट्र कुन हो? फेरि पनि म प्रश्नलाई दोहोर्याउन चाहे, जनमत संग्रह गरी ईयूको सदस्यता परित्याग गर्ने राष्ट्र कुन हो? यसको सही उत्तर रहेको छ नर्वे रहेको छ है। र कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे सम्पूर्ण साथीले। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, प्रश्न यस्तो रहेको छ, युरोपियली परिषदमा के का आधारमा मताधिकार कायम गरिन्छ? यसको उत्तर रहेको छ आर्थिक योगदानको आधारमा रहेको छ है। केही प्रश्नलाई म निरन्तरता दिन चाहे, प्रश्न यस्तो रहेको छ, रेलवे इन्जिनका आविष्कारक को हुन्? यसको उत्तर रहेको छ स्टेफसन रहेको छ है। र अवश्य पनि हामी कार्यक्रमबाट विदा माग्ने नै छौ, र कार्यक्रमले निर्धारित गरेको समय सकिनै सकेको छ। र आज जतिजनाले फोन ट्राई गर्नुभयो आज चाहिँ साथीहरूको फोन लाइन लिन सकेनौ, किनकि अलिकति नेट इन्टरनेटको कारणले गर्दाखेरि तपाईँहरूको फोन लाइन लिन सक्दैनौ, यसमा हामी क्षमा प्रार्थी छौं। आगामी दिनमा पक्कै पनि तपाईँहरूको फोन लाइन लिने नै छौ, र तपाईँसँग कुराकानी गर्दै हामी अगाडि बढ्नेछौ। तपाईँले अन्तिम समयसम्म कतिजना साथीले रेडियो सुनेर साथ दिनुभयो यहाँ सबैजनालाई उसमा विशेष गरी धन्यवाद दिन चाहन्छु। र विशेष धन्यवाद दिन चाहन्छु मेरो बन्दगोठाका आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने चारदेव मित्र सरला जीलाई पनि विशेष गरी आभार प्रकट गर्दै आजको कार्यक्रम बकीको बसाईबाट म कार्यक्रम प्रस्तुता रेवित राय पनि बिदा हुन चाहन्छु। नमस्ते, नमस्कार।

0: Lucky.
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्पर्क।
2: सोलुखुम्बु नगरपालिका मुदानगर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका नम्बर 5 सलेरी सोलुखुम्बु।
1: नेपाली सिनेमा नयाँ सैन्य भूमि सम्बन्धी सूचना। नेपाली सेनाको सुपु दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुग्दा इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्त आह्वान नीति यही पुस्ताक 18 गतेदेखि 13 गतेसम्म दोब्बर दोस्रो भुसाई नीति जेठ 17 गतेदेखि 23 गतेसम्म। हज जानकारीको लागि सम्पर्क नम्बर 0 37 5 5 5 6 7। साथै भ्रमण सम्बन्धी खोप जानकारीको लागि यही पुस्ताक 18 गतेको गोर्खापत्र दैनिक नेपाली सेनाको वेबसाइट www.nepalarmy.in/ लगइन गरी हुन सक्नुहुन्छ।

0: मंत्रणा 2083 साल भेट 11 12 गते सुमित खुम्बु नगरपालिक 10 तीनमा निर्माण गरेको ओल्डन सुलिङ गुम्बा तथा सेवा केन्द्रको प्रौढ धर्मक गुरूपुरको सीमा फौसी हुनुपछि जिउबाट राप्रो प्राण प्रतिष्ठा जीवका पूजा मानवको अभिषेक वाण हुने फलको कुरा आमा तथा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध प्रदर्शन साथै राप्रो प्राण प्रतिष्ठान कार्यक्रममा पाउनु भई अभिषेक वाणको साथ ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ कार्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्रो प्राण प्रतिष्ठान जुसा पूजा मानेको अभिषेक वाण विरोध भएको छ।
0: जाङ्गु शेर्पा अध्यक्ष, लोनी शेर्पा कोषाध्यक्ष, मिन शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुरु भुतकुण्ड नगरपालिका 10 सुनिपुरे।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर पनि गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय पूर्ति प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: यौन हिंसाबाट बचौ र बचाऊ, यौनसम्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनसम्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ, बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं, बालबालिकासँग नियमित सम्पाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अदनी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासोहरूमा सुने अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: हेलो दाई, नमस्कार।
5: नमस्कार भाइ, कता छौ?
4: म त गाउँमै छु नि दाई, एसी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अम्माउमा परे दाई।
5: अम्माउमा पर्ने कुरै छैन भाइ, तिमीसँगै एनसिओका साथीभाइ चाबहाङको मनसी ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्दै लिएको गरेर बोलिसके, तिमी पनि दुःख भन्दा अब तिमी पढ्ने, किनकि मनसी आज लाखौँ

नमस्कार पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुनेफएम 102.2 मेगाहर्ज बाट देश का विभिन्न भाग www.sunefm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको बिहान 10 बजे को सोलो हालसा लिएर आइपुगे म सोमिला पुरी। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफ खोज्दै विपक्षी दलहरूले अवरोध गरेपछि हिजो स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बोलाएको छ। बिहान 11 बजे बोलाएको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको निरन्तरता पाउनेछ। गएको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरेपछि बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरूद्ध गरेका थिए। सदनको आजको सम्बन्धित कार्यसूचीमा सल्फलमा उठेका प्रश्नको जवाब प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुति गर्ने तयारी छ। त्यसै गरी राष्ट्रिय सभाको बैठक पनि 11:15 समयमा बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको सलफल कायम रहने सभापतिले कार्यसूचीमा जनाउनु भएको छ। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर निजामती कर्मचारीलाई अनुशासन आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सरकारको सिफारिशमा हिजो साख 20 राष्ट्रपतिले जारी गरेको अध्यादेशको निजामती सेवा ऐनको ट्रेड युनियनको व्यवस्था खारेज गरिएको छ। यस विरूद्ध रेट परेपछि गएको सोमबार सर्वोच्च अदालतले अध्यादेशको व्यवस्था नगर्न नगराउन सरकारको नाममा अल्पकालीन आदेश दिएको छ। सर्वोच्चको आदेशपछि तत्कालीनका लागि अध्यादेश कार्यान्वयन रोकिएपछि सरकारले ट्रेड युनियनहरूलाई लक्षित गरेर राजनीतिमा गतिविधिमा संलग्न नहुन निर्देशन दिएको हो। नेपालको संविधान तथा प्रचलित कानूनले निजामती सेवालाई राजनैतिक रूपमा तटस्थ निष्पक्ष व्यवसाय र उत्तरदायी सेवाको रूपमा परिकल्पना गरेको उल्लेख गर्दै निजामती सेवा ऐनको व्यवस्था सम्झाएको छ। प्रचलित निजामती सेवा ऐन 2049 दफा 61 उपदफा 1 खण्ड 9 निजामती कर्मचारीले राजनीतिमा भाग लिए भविष्यमा सरकारी सेवा निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था मिलाएको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ऐतिहासिक प्रस्तान्तरण सैद बनेको नयाँ सरकार र यसको नेतृत्वलाई जनताको उच्च अपेक्षाप्रति गम्भीर बन्न ध्यानाकर्षण गराउनु भएको छ। बिहिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै डाक्टर भट्टराईले गाउँको कुनाबाट हेर्दा पनि नयाँ सरकारप्रति जनताको निकै ठूलो अपेक्षा रहेको देखिएको बताउनु भएको छ। उहाँले अहिले आफ्नो गृह जिल्ला गोर्खामा हुनुहुन्छ। भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह बालनको नेतृत्वलाई लक्षित गर्ने सम्बन्धित सबै ध्यान जनतामा ती अपेक्षाहरू पूरा गर्नेतर्फ पुग्न जरूरी रहेको उल्लेख गर्नुभएको छ। नेपाली राजनीति र ऐतिहासिक पुस्तान्तरण सहित बनेको नयाँ सरकार र नेतृत्वबाट जनताले निकै ठूलो अपेक्षा गरेका छन्। मैले अहिले गाउँको कुनाबाट चिहाएर हेर्दा पनि त्यही देखिरहेको छु। सम्बन्धित सबै ध्यान पुगोस् डाक्टर भट्टराईले आफ्नो स्टाटसमा लेख्नु भएको छ। सम्भावित बाढ़ी तथा सड़क निर्माण कार्यको कारण काभ्रे प्लाञ्चोक सिन्धुली स्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा सिमकोट सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले बिहिबार एक

क्षेत्रमा उक्त सड़क खण्डमा यातायात सञ्चालन रोकेको प्रहरीले जनाएको छ। केही दिन देशका सबैजसो ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना कारणले रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार देशका सबैजसो भूभागमा वर्षा र बदली कारणले रहने भए पनि कोशी बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पनि अनुमान छ। अबको तीन दिनसम्म नै देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनु भएको छ। प्री मनसूनको समय भएकाले तत्कालको लागि अबको तीनै दिन वर्षा र बदली कारणले रहने र त्यसपछि पनि पानी परिरहने उहाँको भनाइ छ। काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्व भएका केही ठाउँमा आज बिहान पख पानी परेको छ। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा तथा बाँकी हिमाल र पहाड़ी भूभागमा थोरै ठाउँमा तथा मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा एक दुई ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। अब अन्तर्राष्ट्रिय समाचार। जापानमा लागू गरिएको नयाँ भिसा नियमको कारण नेपाली सहित विदेशी साना व्यवसायीहरू गम्भीर संकटमा परेका छन्। विशेष गरी साना तथा मध्यम स्तरमा रेस्टुरेन्ट खाद्यान्नय आयात र खुद्रा व्यवसाय संचालन गरिरहेका विदेशी नागरिकहरू व्यवसाय बन्द गरेर स्वदेश फर्किन बाध्य हुने अवस्था सिर्जना भएको जापानी मीडियाहरूले लेखेका छन्। जापानको अध्यागमन सेवा एजेन्सीले 27 अक्टोबरदेखि लागू हुने गरी बिजनेस म्यानेजर भिसाको लागि पुँजी सम्बन्धी मापदण्ड कड़ा बनाएको छ। नयाँ नियम अनुसार व्यवसाय संचालन गर्न कम्तीमा 3 करोड़ येन करिब 190,000 अमेरिकी डलर पुँजी आवश्यक पर्ने व्यवस्था गरिएको छ। यसअघि 5 मिलियन येन भए पुग्थ्यो भने यस परिवर्तनले विशेष गरी विदेशी समुदायले संचालन गरेका साना व्यवसायहरूमा प्रत्यक्ष असर पारेको छ। टोकियोको मेरिमा क्षेत्रमा